0: ಪುಟ್ಟದ ಶಿಂಧೆ ಹಿರಿಯ ವರ್ಗತಿ
1: खुसीको खबर।
2: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
4: मोबाइल नम्बर 9680719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गए सन्च हुन्न भने।
5: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: मेरी आमोइनी घट बनाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, सिसौ, अस्ना, सासु चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ, गुमरा चोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458714894।
14: शरीर दुखाइले हैरान हुनुहुन्छ?
7: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
14: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: आज नै आउनुहोस्। दुखाइबाट मुक्ति पाउनुहोस्। प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
14: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
7: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
14: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
4: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौं। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218847
15: र 0825218780।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: प्रभात यो सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cienkhabar.com cienn को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
2: आज 2083 साल वैशाख 26 गते शनिबार मे 9 तारीक सन् 2026 नेपाल सम्मत 1146 ज्येष्ठ कृष्ण सप्तमी तिथि कानून दिवस
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव गहुँको उत्पादन 2.5% बढ्यो
3: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ्दै
2: पर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन् त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत रायोको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह
3: अमेरिकी र इरानी सेनाबीच हर्मुज नाह क्षेत्रमा पुनः तनाव आफ्नो जहाजमाथि भएको विस्फोटबारे दक्षिण कोरियाले अनुसन्धान गर्ने रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी
2: बेल्जियममा हुने ईयू टी20 लीगमा नेपालका 9 खेलाड़ी छनौट अभ्यास खेलमा नेपाल एद्वारा अमेरिका तीन विकेटले पराजित बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावनाको प्रसंग
3: यस वर्ष धान बाली लगाउने बेलादेखि नै देशभर खडेरीको आकलन गरिएको छ पोहोर वर्खाको डेढ़ महिना तराईमा खडेरी लागे पनि देशभर मनसून सिजनमा भने सरदर पानी परेको थियो तर यसपटक भने प्री मनसूनमा हरेक दिन जसो पानी पर्दा धेरै गर्मी बढ़न नपाए पनि वर्खाको शुरूआतबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने देखिएको छ मौसम विभागले 18 जेठ देखि 14 असोजसम्मका 4 महिना देशका अधिकांश स्थानमा कम पानी पर्ने सम्भावना अधिकतम न्यूनतम तापक्रम सबैत सरदर भन्दा बढ़ी रहने प्रक्षेपण गरेको छ विभागका मौसमविद सुदर्शन हुमागाईले कर्णाली बागमती र कोशीका उत्तरी भूभाग बाहेक त्यसका अधिकांश क्षेत्रमा कम पानी पर्ने सम्भावना रहेको बताउनुभयो
5: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ र जति गाढा रंग भयो त्यसले चाहिँ सम्भावना बढी छ भन्ने देखाउँछ हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ
3: यसैबीच कर्णालीका दक्षिण भूभाग लुम्बिनीका अधिकांश भूभाग मधेसका पूर्वी भूभाग र कोशीका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको विभागले जनाएको छ यसबाहेक सुदूरपश्चिमका अधिकांश भूभाग मधेसका पश्चिम र कोशीको मध्य भूभागमा पनि सरदर भन्दा कम पानी पर्ने सम्भावना रहेको छ बागमती गण्डकी क्षेत्रमा पनि सरदर भन्दा केही कम पानी पर्ने देखिएको छ नेपालमा जेठ अन्तिम साता मनसून भित्रिने पनि विभागले जनाएको छ यता नेपाल कृषि अनुसन्धान परिषदले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात लगाउन विज्ञहरूले सुझाव दिएका छन् नार्कले कृषि मौसमको सल्लाह बुलेटिन जारी गर्दै सुक्खा तथा हिले छौवा धान खेती प्रविधि अपनाउन समेत भनेको छ
2: भक्तपुरको मध्यपुर ठिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएपछि त्यसलाई नष्ट गर्न निर्देशन दिइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले मंगलबार गरेको परीक्षणमा 3 नमूना मध्ये 1 नमूनामा विषादीको मात्रा खतरनाक स्तरमा पुगेको पाइएको हो। प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमल सिन्हाका अनुसार उक्त सागमा अर्गानोफोस्फेट समूहको विषादी 55.72% पाइएको छ। सरकारले तय गरेको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएको तरकारी वा फलफूल खानका लागि अयोग्य मानिन्छ। त्यसैले उक्त रायोको साग तत्काल नष्ट गर्न निर्देशन दिइएको उहाँले सीआईएनसँग बताउनुभयो।
6: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, त्यसमा चाहिँ अब हामीले बजारमा आएको रायोको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
2: यस घटनाले बजारमा पाइने तरकारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। उपभोक्तालाई तरकारी राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न र सम्भव भएसम्म सुरक्षित स्रोतबाट किनमेल गर्न विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ मनोज पोखरेलले किसानहरूलाई रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो।
7: जैविक विषादीहरू चाहिँ रासायनिक विषादीको तुलनामा धेरै हिसाबले मानव स्वास्थ्य वातावरणको लागि सुरक्षित छन्। त्यस्ता विषादीहरू चाहिँ को प्रमोशन गर्ने, त्यस्तो विषादीहरू प्रयोग गर्न लगाउने र अर्को कुरा, रासायनिक विषादी प्रयोग गरिसकेपछि पर्खनुपर्ने समय अवधि छ, प्रत्येक विषादीलाई चाहिँ तोकिएको छ, त्यो तोकिएको समयको पालना गर्न लगाउने र विषादीलाई विष हो भन्ने व्यवहार चाहिँ किसानहरूले पनि चिन्नु पर्यो। उहाँहरू आफू पनि सुरक्षित भएर प्रयोग गर्ने र उत्पादनलाई सुरक्षित बनाउनको लागि पर्खनुपर्ने समय अवधि पर्खिएर र सिफारिस मात्रामा मात्र विषादीको प्रयोग गर्ने, विषादी छनौट गर्दाखेरि प्राविधिकहरूको चाहिँ सल्लाहहरू लिने, त्यो चाहिँ अत्यन्त जरूरी हुन्छ।
3: सरकारले मध्य त्रिशुली नदी बेसिनमा पाइने लोप उन्मुख रैथानी माछा संरक्षणका लागि अन्तर्राष्ट्रिय अनुदान सहायता स्वीकार गरेको छ। वैशाख 22 गते बसेको मन्त्रीपरिषद बैठकले असला, कत्ले र शहर जातका माछा संरक्षणका लागि प्रस्तावित कार्यक्रम स्वीकृत गरेको हो। यी माछा प्रजाति चिसो पानीमा पाइने रैथानी प्रजाति हुन् जसको संख्या पछिल्लो समय घट्दो अवस्थामा छ। अनुदान विश्व वातावरण सुविधा अन्तर्गतको विश्व जैविक विविधता संरक्षण कोषबाट प्राप्त हुने भएको छ। कुल 1.45 मिलियन अमेरिकी डलर प्रस्तावित रकम मध्ये प्रस्तावित खर्च कटाएर करिब 1.27 मिलियन डलर नेपाल सरकारले खर्च गर्नेछ। उक्त रकम संघीय संस्कृति कोष मार्फत परिचालन हुने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले संचालन गर्ने मध्य त्रिशुली नदी बेसिनमा चिसो पानीमा पाइने लोकमुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायको दिगो जीविकोपार्जनका लागि परियोजना अन्तर्गत यो कार्यक्रम कार्यान्वयन हुने यस कार्यक्रमले रैथानी माछा प्रजातिको पुनर्संरचना, रैथानी माछा प्रजातिको संरक्षण र पुनर्स्थापनासँगै स्थानीय माछा मार्ने समुदायको आय आर्जन सुधार गर्न सहयोग पुग्ने लक्ष्य पनि मन्त्रालयले लिएको छ।
2: यस वर्ष गहुँको उत्पादन 2.5% बढ़ेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 6,85,000 हेक्टर क्षेत्रफलमा 21,07,000 मेट्रिक टन गहुँको उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने 6,83,000 हेक्टर क्षेत्रफलमा 20,56,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष गहुँको उत्पादकत्व समेत बढ़ेको छ। गत वर्ष प्रति हेक्टर 3.01% गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढ़ेर प्रति हेक्टर 3.07% पुगेको मन्त्रालयले जनाएको छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ़छ। उन्नत जातको गहुँको बिउको प्रयोगले पनि गहुँ उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई भने हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानी परेकाले यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको हो।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पछिल्लो समयमा काठमाडौँ होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन गर्ने गरेको छ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना अघि सारेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिका लागि सरकारले चारै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने पनि तयारी गरेको छ। लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदनलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिक तथा भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिलाई छुट्टा छुट्टै समूहमा राखेर समेत लगत संकलन गरिने बताइएको छ। यता सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा हिजो न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासको सुनाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना, वन ऐन संशोधन र अवसर।
8: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
3: मध्य पूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
9: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105977। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
10: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
12: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
3: स्वास्थ्य शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने दैनिक शेयर कारोबार 5 अर्ब ननागेको साता शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा भत्काइएको स्थानमा पार्क बनाउने तयारी शीर्षकमा खबर प्रकाशित छ। काठमाडौँ सुकुम्बासी बस्ती हटाएर खाली गरिएको ठाउँमा पार्क बनाउन सरकारले तयारी गरेको छ। नदी किनारलाई खाली गरेर करिडोर, सड़क विस्तार र बाँकी ठाउँमा पार्क बनाउने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको हो। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा हिमाल आरोहणमा विदेशी मोह शीर्षकमा खबर प्रकाशित छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। सगरमाथा आरोहणका लागि 464 जनाले अनुमति लिएको 7 समिटबाट आरोहण गर्ने 85 जना रहेको 7 समिट ट्रेक्सका संचालक मिङमा शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार सगरमाथा आरोहण गर्नलाई विदेशी विभिन्न देशबाट आएका नागरिकहरू रहेका छन्। यस बाहेक अन्य देशबाट पनि नागरिकहरू रहेको सगरमाथा आरोहणमा संख्या बढ़ेको सेभेन समिटले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न 1072 आरोहीले अनुमति लिएको पनि बताइएको छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् 2026 मार्च 1 मे 8 सम्म 79 देशका 1072 आरोहीले अनुमति प्राप्त गरेका छन्।
2: गोर्खापत्र दैनिकमा उपकुलपतिका लागि एकीकृत कार्यविधि शीर्षकमा ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम 8 विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढ़ाएको खबरमा उल्लेख रहेको छ। यस्तै भित्री पृष्ठमा सेवा प्रवाहका लागि दुई स्थानीय छनौट शीर्षकमा सिन्धुलीबाट खबर पठाउनु भएको छ। सिन्धुलीमा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहका लागि दुईवटा स्थानीय तह छनौट भएको खबरमा उल्लेख रहेको छ। जिल्लाका 9 स्थानीय तह मध्ये 7 उक्त सेवा प्रवाहका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा आशय पत्र पेश गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरेन गाउँपालिका छनौटमा परेका हुन्। यस्तै मन्त्रालय गाभेकोमा आपत्ति शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि डेंगू र स्क्रब टाइफसका संक्रमित बढ़े शीर्षकमा चितवनबाट खबर प्रकाशित छ। चितवनमा डेंगू र स्क्रब टाइफसका संक्रमितको बिरामीको संख्या 1000 नाघेको छ। स्वास्थ्य कार्यालय चितवनका भेक्ट कन्ट्रोलर रामकेसीले चालू आर्थिक वर्षको साउनेता जिल्लामा दुई रोगबाट संक्रमित हुनेको संख्या 1027 पुगेको जानकारी दिनुभएको हो। जिल्लाभर हालसम्म डेंगू संक्रमितको संख्या 258 पुगेको छ, जसमध्ये चितवनका स्थानीय तहका 206 जना र अन्य जिल्लाबाट उपचारका लागि आएका 52 जना रहेका छन्। डेंगूका लागि हालसम्म 10123 जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ। बिहे भोज खाएपछि बिरामी शीर्षकमा खबर छापिएको छ। यो पनि चितवनकै खबर हो। चितवनमा विवाह भोज खाँदा 30 बिरामी परेको खबरमा उल्लेख रहेको छ। यसै गरी मनोहरीमा दूध उत्पादन बढ़ेको खबर पनि रहेको छ भने फरार प्रतिवादी पक्राउ रहेको खबर छ। यो हेटौडाको समाचार हो। कर्तव्य ज्यान मुद्दापछि फरार रहेका दुईजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख रहेको छ।
3: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
14: म नवीनतन शिक्षक सेवा आयोग अन्तर्गतको प्राविधिक तहको विज्ञापन दरबन्दी मिलान भएपछि खुल्छ कोही खुल्दैन भन्छन्।
15: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी शिव प्रसाद रेग्मी।
16: शिक्षक सेवा आयोगले 82 श्रावण 1 नै शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका प्रकाशन गरिसकेको छ। विज्ञापन गर्नुभन्दा अगाडि त्यो माग पद उपलब्ध हुनुपर्छ। जबसम्म हामीलाई माग पद उपलब्ध हुँदैन तबसम्म शिक्षक सेवा आयोगले यो विज्ञापन सम्बन्धी काम गर्न सक्दैन। त्यसमाथि अहिले मौजुदा वर्तमान अवस्थामा शिक्षक सेवा आयोगमा आयोगका पदाधिकारीहरू पनि नरहेको अवस्था हुँदा यो वर्ष प्राथमिक तहको विज्ञापन हुने सम्भावना न्यून रहेको बेहोरा म सबैमा व्यक्त गर्न चाहन्छु।
17: रामछाप जिल्लाबाट आफ्नो बच्चाले इच्छाएको आमाको नामबाट चाहिँ आफ्नो जन्मदाता पनि बनाउन मिल्छ कि मिल्दैन।
15: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक

0: हर्मुज क्षेत्रमा पुनः तनाव बढ़ेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम जारी रहेको बताइरहँदा कसले आक्रमण गर्यो भन्ने विषयमा आरोप प्रत्यारोप शुरू भएको छ। पछिल्लो घटनाले मध्य पूर्वमा पुनः युद्धको संकेत गरेको विश्लेषण भइरहेका छन्। यता अमेरिकी प्रस्तावबारे तेहरानले छलफल अघि बढ़ाएको छ। यसैबीच दक्षिण कोरियाले हर्मुजमा आफ्नो देशको जहाजमा भएको विस्फोटको कारणबारे अनुसन्धान शुरू गरेको छ। त्यहाँको समुद्री मन्त्रालयले बताए अनुसार सरकारले सो घटनाको छानबिन थालेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यूएई नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आगलागी भएको थियो। जहाज संचालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। संयुक्त राष्ट्र संघले विश्वका देशहरूको विकासलाई अझ समावेशी सन्तुलित र दिगो रूपमा मूल्यांकन गर्न नयाँ विश्वव्यापी सूचक पटल प्रस्ताव गरेको छ। उक्त प्रस्तावले कुल गार्हस्थ्य उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता र वातावरणीय संरक्षणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ। प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय र वातावरणीय दिगोपनालाई समान महत्व दिइएको छ। र रूसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। सन् 2026 को पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आमदानी 38.3% घटेर करिब 30.95 अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय टोलीका आक्रमक ब्याट्सम्यान लोकेश शुभमले बेल्जियममा हुने यू टी ट्वेन्टी लीग क्रिकेट खेल्ने हुनुभएको छ। यू टीमले लोकेशलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो। त्यस्तै सो लीगमा नेपालका 9 खेलाड़ीहरू पनि अनुबन्धित भएका छन्। नेपालको राष्ट्रिय ए टोलीले लगातार दोस्रो अभ्यास खेलमा शानदार जीत निकालेको छ। मुल्पानी क्रिकेट मैदानमा नेपाल ए टोलीले आईसीसी विश्वकप लीग दुईमा प्रतिस्पर्धा गर्न आएको अमेरिकाको सिनियर टोलीलाई 3 विकेटले पाखा लगाएको हो। नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको थियो। अभ्यास खेलमा शुक्रबार पछि पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको थियो। र चितलाङ एफसी र बागमती युवा क्लबले आज 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। उनीहरूले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएका हुन्।
0: वन ऐन पूर्ण कार्यान्वयनमा सामाजिक वनको अभ्यास, चुनौती र अवसर, कुराकानी, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरूरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच निमित्त जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
1: दायक वन उपभोक्ता महासंघ फिकोफनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाश सनले सोध्नु भएको छ।
6: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्।

0: तर यता पर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
1: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
0: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, कहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। कहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
1: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
0: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
1: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्या पर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
0: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ, होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ। चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन कम्तीमा नै त्यही सामुदायिक वनका चार पाँचजनाले रोजगारी पाएका हुन्छन्, एक दुईजनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ
1: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर। साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
0: उदाहरण छन् उदाहरणकै रूपमा छन्, त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
1: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउन लागेको? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
0: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त। काहीँ कुनै सामुदायिक वनले अब सानोतिनो अब त्यो भित्र जाँदाखेरि धेरै कुराहरू त्यहाँ, मैले भने नि अघि रमणीय कुरा भन्दा नि मिनी त्यो अब वन्यजन्तु उद्धारै गर्दा वन्यजन्तु हेर्न पनि पायो, सानो पिकनिक स्पोटहरू तयार गरेका छ त्यहाँ जाँदाखेरि पिकनिक खान पनि पायो, वातावरण हिसाबले रमाउन नि पायो, कुनै जंगली जनावरको उहाँहरूलाई डर पनि छैन, कुनै गाइड लिएर जानु पनि पर्दैन, त्यो हिसाबले पनि यसै राम्रो छ भन्छौँ हामीले त गरिरहेका कामलाई।
2: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना, खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ़्यो।
2: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै, मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै,
3: पर्यापर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्, त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत, रायको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह।
2: अमेरिकी र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव, आफ्नो जहाजमाथि भएको विस्फोट बारे दक्षिण कोरियाले अनुसन्धान गर्ने, रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी,
3: र बेल्जियममा हुने EU T20 लीगमा नेपालका 9 खेलाड़ी छनौट, अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका 3 विकेटले पराजित, बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने। अब अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा रविनले प्रकाशित गर्नु लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। गजब छब्बा शीर्षकमा माथि राजनैतिक नियुक्ति खारेज लेखिएको छ, एउटा कार्यालय देखाइएको छ, त्यहाँ सबै कुर्सीहरू खाली छन्। राजनैतिक नियुक्ति खारेज भएको प्रसंगलाई, अध्यादेश मार्फत राजनैतिक नियुक्ति खारेज भएको प्रसंगलाई लिएको छ। यहाँ सबै कुर्सीहरू यत्रतत्र छन् र सबै खाली छन् र बाहिर कोही व्यक्तिहरूले कसैलाई बोलाइरहेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अफिसमा कोही हुनुहुन्छ?
2: हवस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरोकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
1: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
3: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: घर आँगन सुन्दर बनाउनका लागि
2: फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्कार तथा शुभ प्रभातहरू। पत्रिका आजको परिवेशमा सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगरको तपाईलाई हार्दिक स्वागत छ। आज विक्रम सम्म 2083 साल वैशाख 26 गते, तदनुसार सन् 2026 मे 9 तारीक शनिबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा बाल विवाह न्यूनीकरणका लागि सरकारवालाहरूबीच अन्तर्क्रिया, दाङमा रासायनिक मल वितरण बन्द, तुलसीपुरमा कृषकलाई 50% अनुदानमा काउम्याट वितरण,
1: सल्यानमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो, हुलाक मार्फत घर दैलोमै राहदानी पुगेपछि सल्यानवासीका लागि कारलाई धनुपर्ने बाध्यता हट्दै, रूकुमको आरबीस्कोट नगरपालिकाद्वारा सड़क क्षेत्रभित्र पर्ने संरचना खाली गर्न आग्रह,
0: र कर्णाली प्रदेशको सूचाङ्कमा सुधार ल्याउन मुख्यमन्त्रीको आग्रह, डेंगी संक्रमण बढ़दै गएकाले सतर्कता अपनाउन अनुरोध, सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद राष्ट्रिय दैनिक र गोरक्षे राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: माग अनुसारको रासायनिक मल आपूर्ति गर्न नसकिएपछि दाङमा प्राप्त रासायनिक मल होलमा राखिएको छ। मध्य पूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य आकाशिँदै गएको र सरकारी टेण्डर लाग्ने समस्या भइरहेका बेला किसानहरूलाई धान बालीका लागि उपलब्ध गराउन जिल्लामा मौजदात करिब 2426.35 मेट्रिक टन रासायनिक मलको वितरण बन्द गरिएको हो। कृषि सामग्री कम्पनीले दाङका तीनवटै बिक्री केन्द्रमा मौजदात यूरिया, डीएपी र पोटासलाई धान बालीका लागि होल गरी राखिएको जनाएको छ। कम्पनीका अनुसार दाङको घोराई, तुलसीपुर र लम्ही वितरण केन्द्रमा 1280.4 मेट्रिक टन यूरिया, 958.8 मेट्रिक टन डीएपी र 187.15 मेट्रिक टन पोटासलाई होल गरी राखिएको छ। मौजदात मध्ये सबैभन्दा धेरै घोराईमा रहेको छ। घोराईमा 856.85 मेट्रिक टन यूरिया, 705.85 मेट्रिक टन डीएपी र 91.65 मेट्रिक टन पोटासलाई होल्ड गरिएको छ। त्यसैगरी तुलसीपुर वितरण केन्द्रमा पनि 122.300 मेट्रिक टन यूरिया, 209.450 मेट्रिक टन डीएपी र 62.900 मेट्रिक टन पोटास राखिएको छ भने लम्हीमा पनि 301.250 मेट्रिक टन यूरिया, 43.5 मेट्रिक टन डीएपी र 32.6 मेट्रिक टन पोटासलाई होल गरिएको कृषि सामग्री कम्पनीका वितरण केन्द्रहरूले जनाएका छन्। दाङमा 36,000 हेक्टरमा धान खेती, 18,000 हेक्टरमा मकै खेती, 11,000 हेक्टरमा गहुँ खेती र 6,200 हेक्टरमा तरकारी खेती हुँदै आएको छ। त्यसका लागि जिल्लामा मात्रै 32,821 मेट्रिक टन रासायनिक मल चाहिने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। 17,210 मेट्रिक टन यूरिया, 12,495 मेट्रिक टन डीएपी र 3,116 मेट्रिक टन पोटासको आवश्यकता पर्ने कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ। दाङमा रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनबाट भइरहेको तर यस वर्ष आवश्यकताको 50% मात्रै आपूर्ति भएको लामिछानेको भनाइरहेको छ। दाङमा रासायनिक मल होलमा जयन सागरले लेखेको खबर आजको नयाँ उत्तर राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
1: बाल विवाह न्यूनीकरणका लागि नेपाल प्रहरीका अधिकारी र सरकारवालाहरूले प्रतिबद्धता जनाएका छन्। लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूका प्रहरी तथा प्रदेश प्रहरी कार्यालयका अधिकृतहरूले बाल विवाह न्यूनीकरणका लागि सरकारवालाहरूसँग सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका हुन्। उनीहरूले सूचनामा प्रभावकारिता नहुँदा न्यूनीकरण र कानूनी दायरामा ल्याउन समस्या भएको भन्दै सूचनाको संयन्त्र प्रभावकारी बनाउन आग्रह समेत गरेका छन्। प्रहरी संयन्त्रमा बाल विवाहको सूचना र जानकारी नै कमाउने गरेको उल्लेख गरिएको छ। बेस संस्था ब्याकवार्ड सोसाइटी एजुकेशनको आयोजना तथा जस्ट राइट फर चिल्ड्रेनको आर्थिक सहयोगमा दाङमा भएको प्रहरी संघको समन्वयात्मक बैठकमा सहभागी प्रहरी अधिकारीहरूले यस्तो बताएका हुन्। बाल बालिकाका लागि न्यायमा पहुँच बाल विवाह मुक्त नेपाल अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो। बेस संस्थाका महासचिव लोकजन चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश स्तरीय संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शारदा प्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अधिकृत र दाङ बाँके बर्दिया कपिल वस्तु रूपन्देही लगायतका प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो। बाल विवाह मुक्त समाज निर्माणका लागि राज्य प्रहरी र नागरिक समाजको साझा जिम्मेवारी आवश्यक रहेको उल्लेख गरिएको छ। बाल बालिकाको क्षेत्रमा लगानी गर्नु राज्यको पनि दायित्व भएको र बाल बालिकाको अनुहारमा मुस्कान देखिए मात्रै देशको भविष्य उज्यालो हुने उल्लेख गरिएको छ। यसका लागि विधायकहरूले कानून निर्माण र सहजीकरणमा भूमिका निभाउनु पर्ने उल्लेख गरिएको छ। सांसदहरूले बाल विवाह न्यूनीकरणका लागि गर्नुपर्ने भूमिकामा पूर्ण रूपमा गर्ने र कानून निर्माणको कुरालाई प्रमुख रूपमा राख्ने हो भने बाल विवाह न्यूनीकरण गर्न सकिनेमा पनि जोड़ दिएको छ।
0: सरकारी सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने र पटक पटक कार्यालय पुग्नुपर्ने बाध्यता अब सल्यानवासीका लागि क्रमशः अन्त्य हुँदै गएको छ। नागरिकलाई सहज छिटो र घर दैलोमै सेवा उपलब्ध गराउने सरकारी अभियान अन्तर्गत सल्यानमा अब राहदानी घरमै पुर्याउने सेवा शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यानबीच भएको साझेदारीसँगै अब राहदानी लिन सेवाग्राही स्वयं कार्यालय धाउनुपर्ने अवस्था हट्ने भएको हो। राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको राहदानी अब हुलाक मार्फत सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइने व्यवस्था गरिएको छ। यस सेवाको औपचारिक शुभारम्भ जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्लाधिकारी महेन्द्र कुमार सापकोटा र जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै गरिएको हो। ग्रामीण भेगका नागरिकलाई सदरमुकामसम्म आउनुपर्दा समय श्रम र खर्च तीनै पक्षबाट समस्या हुने गरेको अवस्थामा शुरू गरिएको यो सेवा सल्यानवासीका लागि निकै उपयोगी बन्ने अपेक्षा गरिएको छ। विशेष गरी महिला विद्यार्थी तथा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ। प्रमुख जिल्लाधिकारी सापकोटाले नेपाल सरकार मन्त्री परिषदबाट स्वीकृत सरकारी सेवा सुधार कार्यक्रम अन्तर्गत जनताको घर दैलो सेवा अवधारणालाई व्यवहारमा उतार्दै पासपोर्ट वितरणलाई थप सहज र नागरिक मैत्री बनाइएको बताउनुभयो। उहाँले सेवाग्राहीलाई छिटो भरपर्दो र प्रविधि मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अब नागरिकलाई सामान्य सेवा लिन पनि अनावश्यक झन्झट बेहोर्न नपर्ने वातावरण निर्माण गर्न खोजिएको बताउनु भएको छ। जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत रेग्मीले सम्झौता कार्यान्वयनमा आइसकेको जानकारी दिँदै सेवाग्राहीलाई सहजता प्रदान गर्न हुलाक कार्यालयका एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै खटाइने बताउनुभयो। उहाँका अनुसार राहदानी हुलाक मार्फत लिन चाहने सेवाग्राहीले अतिरिक्त एउटा फारम भर्नुपर्ने हुन्छ। अब हुलाक मार्फत घरमै राहदानी पुग्ने भएपछि त्यो समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ। सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सरल प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्य राखेको छ। मन्त्री परिषदको 2082 चैत्र 13 बैठकले स्वीकृत गरेको 100 बुँदे शासकीय सुधार कार्यसूचीको बुदा नम्बर 27 सरकारी सेवा घर दैलोमै उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ। सोही नीति अनुसार सल्यानमा पनि राहदानी घरमै पुर्याउने सेवा शुरू गरिएको प्रशासनले जनाएको छ। हुलाक मार्फत घर दैलोमै राहदानी बुद्धिपूर्णले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा तस्वीर सहित प्रकाशित भएको छ।
1: दाङको तुलसीपुर उपमहानगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले कृषकलाई 50% अनुदानमा काउम्याट वितरण गरेको छ। नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा एक कार्यक्रमका बीच विभिन्न वडाका कृषकहरूलाई काउम्याट हस्तान्तरण गरिएको हो। नगरपालिकाले भ्रमणका लागि छुट्याएको बजेटलाई काटेर दूध उत्पादन गर्ने गाई भैँसीलाई आरामदायी वातावरण उपलब्ध गराई उत्पादन वृद्धि गर्ने लक्ष्य सहित अनुदान कार्यक्रम सञ्चालन गरिएको पशुसेवा शाखाले जनाएको छ। गोठभित्र राखी काउ म्याटले पशुलाई चिसोपना र कड़ा भूइँबाट हुने असर कम गर्ने, सरसफाईमा सहजता ल्याउने र पशुको स्वास्थ्यमा सुधार ल्याउने सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी कृषकहरूले अनुदानमा काउम्याट प्राप्त भएपछि पशुपालन व्यवसाय सञ्चालन गर्न थप सहज हुने बताएका छन्।
6: अत्यन्तै सराहनीय छ, यस्तै कार्यक्रमहरू लियो भने किसानहरूलाई चाहिँ साँच्चै ऊर्जा मिल्ने देखा परेको छ र यसलाई अझ सुदृढ गरेर अगाडि बढाउने हो भने कृषकले चाहिँ अलि ऊर्जाशील भएर आफ्नो चाहिँ व्यवसायहरू अगाडि बढाउने चाहिँ हौसला मिल्छ भन्ने लाग्छ मलाई।
7: हामीले गर्न चाहना गर्न सकिन्छ, ठूलो रकम त होइन, त्यो पैसो कुन ठाउँमा प्रयोग हो भन्ने कुराले ठूलो महत्व राख्छ। त्यसो भएको हुनाले बजेट कति भन्ने महत्वपूर्ण विषय हो, बजेट हामी लगाउँदैछौँ कहाँ भन्ने महत्वपूर्ण विषय, खास समस्या कहाँ छ त्यही ट्रिटमेन्ट भयो भने थोरै औषधि पनि काम गर्छ क्या। त्यसो भएको नेपालको समस्या कहाँ हो, नेपाली किसानको समस्या कहाँ हो, त्यहाँ उपचार गर्नु त लाग्नु पर्छ क्या। र अझै राम्रो काम तुलसीपुर नगरपालिकाले अहिले पछिल्लो पिरियडमा यो काउम्याटमा मात्रै होइन बोर्ड बोर्डमै लिएर उपचार गर्ने कार्यक्रम गर्नु भएको छ। धेरै राम्रो कुरा, उद्देश्य धेरै राम्रो उद्देश्य हो, त्यसकारण त्यसलाई हामी स्वागत गर्छौँ, धेरै राम्रो छ।
1: सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले कृषकको समस्यालाई मध्यनजर गरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो। आगामी दिनमा बजेटलाई अझै वृद्धि गर्दै लैजाने उहाँको भनाइ छ।
8: किसानलाई सहयोग हुने खालका कार्यक्रमहरू बनाऊ भन्ने खालको जमर्को ल्याउँदै गर्दाखेरि हामीले सामान्यभन्दा सामान्य मात्रै काम गरेको, धेरै ठूलो केही काम गरे होइन, सुरुवात गरौं यसलाई अर्को अर्को सालमा निरन्तरता दिउँला भन्ने हिसाबले नै सानो सानो काममा हामीले चाहिँ संलग्न रहेर किसानलाई प्रत्यक्ष लाभ हुने खालका चाहिँ विषयवस्तुहरूको छनौट गरेर हामीले पशु किट सुत्केरी पशुलाई किट दिने कुरादेखि लिएर निशुल्क गर्भाधान गर्नेदेखि लिएर अहिले चाहिँ गोठ गोठमा उपचारका कार्यक्रमहरू लिएर आएका छौँ, जसले गर्दा यहाँहरूलाई थोरै भए पनि राहत महसुस भएको अनुभूति गरेका छौँ। अहिले सबैलाई त पुर्याउन सकेका छैनौँ, यहाँ अघि भनिसक्नु भयो 200 माथि चाहिँ माग थियो तर हामीसँग त्यति छैन, अहिले हामीले सुरुवात गरेका छौँ र कृषि क्षेत्रभित्रको चाहिँ लगानीको क्षेत्रमा पनि अब हामी हरारी यो बजेटको सेसनमा छौँ कृषि क्षेत्रमा, यो भन्दा डबल अहिले भन्ने सिलिङ करिब करिब 5 को हरारीमा पुर्याउने हामीले मनस्थिति बनाएका छौँ आगामी बजेटमा। त्यसो भयो भने हामी धेरै किसानहरूलाई समेट्न सक्छौँ।
1: कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न यस्ता अनुदानमुखी कार्यक्रमलाई निरन्तरता दिइने पनि जनाइएको छ। यसैबीच हामीले काउ म्याटको फाइदाका विषयमा पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीलाई सोधेका छौं।
9: तुलसीपुर महानगरपालिका पशु सेवा शाखाले 50% अनुदानमा कृषकहरूलाई काउम्याट वितरण कार्यक्रम हामीले आयोजना गरेका थियौँ र जम्मा जम्मी 17 जना कृषकहरूलाई, व्यावसायिक गाई भैँसी पालक किसानहरूलाई 109 वटा काउम्याट हामीले किसानहरूलाई वितरण गरेका छौँ। यो काउम्याट वितरणको मुख्य उद्देश्य भनेको जुन गाई भैँसीहरूलाई पक्की खोरमा राख्दाखेरि आउने जुन समस्याहरू हुन्छन्, विशेष गरेर चिसोबाट हुने समस्या, खोरमा चिप्लिने समस्या, त्यसै गरी कहिलेकाहीँ थुमेलोको समस्या र पशुलाई लगातार रूपमा चिसोमा बसिरहँदाखेरि उसलाई अप्ठ्यारो हुने भएको हुँदा यो मुख्यत पशुको उत्पादन क्षमता वृद्धि गर्ने, पशुलाई आराम दिलाउने र सँगसँगै पशुलाई विभिन्न प्रकारका जुन समस्याहरू हुन्छन् त्यो कम गर्ने उद्देश्यका साथ चाहिँ हामीले किसानहरूलाई आज काउम्याट वितरण गरेका छौँ। यसमा 109 वटा काउम्याटहरू आज वितरण हुँदैछन् र सँगसँगै हजुरलाई भन्नुपर्दा यो जम्मा जम्मी प्रति काउम्याट घाट सहितको 6400 रुपियाँ परेको छ भने किसानहरूको यसमा 3200 रुपियाँ योगदान छ भने हाम्रो पशुवा शाखाको नगरपालिकाको चाहिँ 3200 रुपियाँ यसमा योगदान रहेको।
10: यो छनौट कसरी, यो व्यावसायिक रूपमा चाहिँ फर्महरूलाई गर्नुभयो कि व्यक्तिलाई पनि गर्नुभयो?
9: यसमा हामीले आवेदन खोल्दाखेरि नै व्यावसायिक फार्म मात्र यसमा सहभागी हुनुभएको छ, जसले व्यावसायिक रूपमा गाई भैँसी पाल्दै आउनुभएको छ र जसको खोर पक्की छ, जहाँ चाहिँ सिमेन्टेड छ, त्यस्तो कृषकहरूलाई मात्रै हामीले उहाँहरूको प्रतिस्पर्धाको आधारमा प्रतिस्पर्धी जो छनौट हुनुभएको छ उहाँहरूलाई मात्रै हामीले वितरण गरेका छौँ।
10: अब यसबाट हजुरले के अपेक्षा गर्नुभएको छ?
9: यसबाट जुन कृषकहरूले अथवा व्यावसायिक गाई भैँसी पाल्दै आउनुभएको किसानहरूको जुन समस्या थियो, जस्तो बेला बेला निमोनियाको समस्याहरू, घुँडामा पानी जम्ने, घुँडामा सुनिने समस्याहरू, समस्याहरू, चोटपटक लाग्ने समस्याहरू, चिप्लिने समस्याहरू जुन चाहिँ देखिन्थ्यो त्यो समस्या कम हुन्छ भन्ने चाहिँ हामीले आशा लिएका छौँ भने समग्रमा ती कुराहरू समाधान भएमा पशुको उत्पादन क्षमतामा पनि यसले वृद्धि गर्नलाई विशेष सहयोग पुर्याउनेछ भन्ने आशा राखेका छौँ।
10: पहिलो पटक वितरण गर्नुभएको
9: तुलसी रूप महानगरपालिकाको पहिलो पटकै हो यो कार्यक्रम भने जहाँसम्म लाग्छ म 100% स्योर त छैन तर दाङ जिल्लामा स्थानीय तहबाट भएको यो पहिलो कार्यक्रम होला।
10: अब आगामी दिनमा यसलाई निरन्तरता दिनुहुन्छ के योजना?
9: माग उच्चतम थियो, 256 काउम्याटको माग थियो, जम्मा हामीले 109 काउम्याट वितरण गर्दैछौँ। आगामी वर्षमा पनि व्यावसायिक फार्महरूको मागलाई मध्यनजर गरेर यस प्रकारका कार्यक्रमहरू हामीले राख्नेछौँ। समग्र किसानहरूलाई अब पशुवा शाखाबाट विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन भइराखेका हुन्छन्। तुलसी रूप महानगरपालिकाको सूचना शाखा मार्फत पशुवा शाखाको मार्फत चाहिँ यो जानकारी लिएर हजुरहरू पशुवा शाखाबाट सञ्चालित कार्यक्रमहरूमा सहभागी भई लाभ लिनको लागि म हार्दिक अनुरोध गर्दछु।
0: आजको परिवेशमा अब छोटो विश्राम।
11: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
1: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: दाङमा एम्बुलेन्स सेवाको भाडा दर समायोजन गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति दाङको वैशाख 24 गते जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले जिल्लाभित्र तथा बाहिर जिल्लामा बिरामी उपचार प्रसार गर्दा लाग्ने नयाँ भाडा दर निर्धारण गरेको हो। स्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको सूचना अनुसार एम्बुलेन्स सेवा सञ्चालनलाई व्यवस्थित, पारदर्शी तथा सेवाग्राही मैत्री बनाउन नयाँ भाडा दर लागू गरिएको जनाएको छ। पछिल्लो समय इन्धनको मूल्य वृद्धिलाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा शुल्क तथा भाडा दर कायम गरिएको हो, जस अन्तर्गत नयाँ भाडा दर घोराईदेखि तुलसीपुरसम्म 2,550 रूपियाँ, घोराई मुर्कुटी 5,200, घोराई कमिरे चौर 4,050, घोराई लम्ही 2,900 रूपियाँ, घोराई कोहलपुर 7,150, घोराई नेपालगंज 8,050 रूपियाँ, घोराईदेखि बुटोलसम्म 9,200 रूपियाँ, घोराईदेखि भैरवासम्म 9,800, यस्तै घोराईदेखि चितवनसम्म 18,400 र घोराईदेखि काठमाडौँसम्म 25,300 रूपियाँ नयाँ भाडा दर कायम गरिएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव टीबी गुरूङले जानकारी दिनुभएको छ। यस्तै तुलसीपुर हापुरे 3,450 रूपियाँ, तुलसीपुरदेखि कोहलपुरसम्म 6,350, तुलसीपुरदेखि नेपालगंज 6,900, तुलसीपुरदेखि बुटोलसम्म 10,350, यसै गरी तुलसीपुरदेखि भैरवासम्म 10,950, तुलसीपुरदेखि चितवनसम्म 19,550 र तुलसीपुरदेखि काठमाडौँसम्म 26,450 रूपियाँ भाडा दर कायम गरिएको छ। यसै गरी स्थानीय क्षेत्रमा सञ्चालन हुने एम्बुलेन्स सेवाका लागि पनि छुट्टै दर निर्धारण गरिएको छ। नगर क्षेत्रभित्र 5 किलोमिटरसम्म पक्की सड़कमा 600 र कच्ची सड़कमा 800 रूपियाँ भाडा दर कायम गरिएको छ। 5 किलोमिटर भन्दा बढ़ी दूरीमा पक्की सड़कका लागि प्रति किलोमिटर 115 र कच्ची सड़कका लागि प्रति किलोमिटर 145 रूपियाँका दरले भाडा लाग्ने व्यवस्था गरिएको छ। यसै गरी स्वास्थ्य कार्यालय दाङले जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स सेवा प्रदायक संस्थाहरूलाई अनिवार्य रूपमा 30 दिनभित्र जीपीएस चरण गर्न पनि निर्देशन दिएको छ।
1: सल्यानमा ट्राक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्। जिल्ला परिकारले सल्यानका अनुसार फारुला चौरदेखि भूसखोलातर्फ जाँदै गरेको र एक त 4495 नम्बरको ट्राक्टर हिजो दिउँसो 1:30 बजेको समयमा दार्मा गाउँपालिका 2 को भूसखोला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परि ट्राक्टरका चालक सोहीओडाका अन्दाजी 17 वर्षीय प्रदीप विकको ज्यान गएको प्रहरले जनाएको छ। दुर्घटनामा परि सोहीओडाको भूसखोला बस्ने अन्दाजी 17 वर्षका टेकबहादुर विक र सोही ठाउँका 22 वर्षीय विशाल विक घाइते भएको प्रहरीले जानकारी दिएको छ।
0: रूकुम पश्चिमको आडबिस्कोट नगरपालिकाले उडान नम्बर 9 राडी बजार सड़क क्षेत्रभित्र पर्ने घर तथा टहरा हटाउन अनुरोध गरेको छ। हिजो पालिकाले एक सूचना जारी गर्दै सड़क क्षेत्रभित्र पर्ने राडी बजार आसपासका घर टहरा हटाउन आग्रह गरेको हो। रेडियो नेपाल चौकदेखि प्रहरी कार्यालयसम्म सड़क निर्माण गर्नुपर्ने भएकाले मापदण्ड विपरीत रहेका संरचना हटाउन आग्रह गरेको हो। उक्त सड़क निर्माणको जिम्मा आडबिस्कोट नगरपालिका 4 रहेको युरो निर्माण सेवाले पाएको छ। निर्माण कम्पनीले सड़क निर्माणका लागि आवश्यक साइड उपलब्ध गराइदिन पालिकामा निवेदन दिएपछि सड़क क्षेत्रभित्र पर्ने घर तथा टहरा हटाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ।
1: कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कडेलले कर्णाली प्रदेशमा कार्यरत विकास साझेदार संस्थालाई कर्णालीका लागि आएको बजेटको सदुपयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले कर्णालीको गरीबी, अशिक्षा, बेरोजगारी, अभाव लगायतका समस्या हटाउन भनी आएका विकास साझेदार संस्थाले कर्णालीको सूचाङ्कमा सुधार ल्याउन आएको बजेटको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो।
0: सर्वोच्च अदालतले विधि र प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न सरकारलाई आदेश दिएको छ। सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्ती हटाएको भन्दै परेको रिटमा सुनवाई गर्दै न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले हिजो यस्तो आदेश दिएको हो। सरकारले डोजर लगाएर भत्काइसकेका काठमाण्डुका सुकुम्बासी बस्तीका हकमा भने तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने सर्वोच्चले भनेको छ।
1: सरकारले 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो। पुस यता करिब 600 जनामा संक्रमण देखिएको बताइएको छ।
0: र सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार पर्सि सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ। आज र भोलि भने देशका केही ठाउँमा छिटपुटदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने र तराईका अधिकांश भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं। नमस्कार।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: मेरी आमोइनी घट बनाएछ मांगे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भटकट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिसौ असना सांसो चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुम्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9848814894
6: छोराले खोजेको
7: आमाले रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
7: गृहपति
6: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त धन खुसीको खबर
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
6: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
6: सम्पर्कका लागि फोन
7: 08259075753 र मोबाइल 9808864071
6: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा
9: दाँतको एक्सरे
10: दाँत सफा गर्ने
9: दाँत निकाल्ने
10: दाँत भर्ने
9: दाँतको जरादेखि उपचार गर्ने
10: कृत्रिम दाँत लगाउने
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
9: दाँतको कस्मेटिक उपचार
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9585725188 र 9848401188
12: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
13: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
12: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
15: डाक्टरद्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
12: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।
16: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
16: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
18: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
16: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
19: कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
20: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
22: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
16: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
24: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
24: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9861648338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
5: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
5: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
6: खुशीको खबर।
7: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
8: मोबाइल नम्बर 9680719194 र 9822186576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो तनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
10: हाम्रो वनमा ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
11: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
12: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
13: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: ഇന്റെ ഇന്ത്യ ഏറ്റവും
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: शरीर दुखाइले हैरान हुनुहुन्छ?
4: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
3: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
4: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
3: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
4: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य, मोबाइल नम्बर 98549583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
5: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478306627 र 98225227662।
5: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक, तुलसीपुर दाङ।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 मा एक महिना सित्तै।

0: हिँड्दा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
2: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ। फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858852686।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
0: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ। फोन नम्बर 0825206601, मोबाइल 97487071 र 9810871380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
0: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
8: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाभ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
10: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828801429।
11: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
12: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858740601।
10: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 MHz।
11: तपाई सँगसँगै

0: ಸಭೆ ಶೂನ್ಯ ಹಿರಿಯ ಬರ್ಕತಿ
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिदैन, हैरान बनाइसक्यो टोकेर।
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश टेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947।
3: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजना सहित कार्यान्वयन गर्नुपर्नेमा जोड़। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान गरिने। र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँ तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ। तराईका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसूनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्ने देखिन्छ। कृषिमा हुन सक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ। नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, 2, 3, 4, 5 र 6 जात छनौट गर्न सुझाव दिएको छ। सुक्खा जात अनि हिले छरूवा धान खेती प्रविधि अपनाउन नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत किसान

0: व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा संचित भुक्तानी सन्तुलन तथा ऊर्जा ईन्धन खाद्यान्न औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले समेत असर पारेको छ। संघीय संसदका दुवै सदनको अधिवेशन पर्सि वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन सोमबार दिउँसो सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ। संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकोले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा अधिवेशन सञ्चालन हुनेछ। सभामुख डोल प्रसाद अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हिजो निरीक्षण समेत गर्नुभएको छ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आउँदो जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा अहिले रंगरोगन आन्तरिक सजावट तथा उपकरण जडान लगायत प्राविधिक काम भइरहेका छन्। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आयव्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल नीति तथा कार्यक्रम विनियोजन विधेयक आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। सभामुख अर्यालले राष्ट्रिय गौरवको यो आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बेलायतको लन्डन रोयल ग्रीनविच बरोको प्लम स्ट्रीट इन ग्लिन्डरमा नेपाली मूलका पूर्व मेयर जीत राणाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यस्तै उहाँकी श्रीमती गौमाया गुरूङ पनि बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। यसअघि मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका राणाभाट 1610 मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो। प्लम स्ट्रीट इन ग्लिन्डरमा 3 सीट लेबर पार्टीले जितेको छ। लेबरका टमी अहेदो अडेल खैरा पनि काउन्सिलर निर्वाचित हुनुभएको छ। राणाभाट पत्नी गौमाया पहिलो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। उहाँले 1292 मत प्राप्त गर्नुभयो। एबीउडमा पनि 3 सीट लेबरले जितेको छ। त्यस्तै अल्डरसटका रसमोर बरो अन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेलवासी निर्वाचित हुनुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार बेलवासी 891 मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। त्यही बरोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरूङ 551 मत सहित काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यसै गरी रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीका 1180 मतसहित निर्वाचित प्रतीक्षा गुरूङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नु भएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरूङ लन्डन बरो अफ बार्नेटको एडवाजेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। उहाँले 1951 मत प्राप्त गर्नुभएको छ। बेलायतमा अस्ति बिहिबार सम्पन्न चुनावमा 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए।

0: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सीसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा दुई देशबीच हजार कैदी बन्दी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोशलमा रूस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। अब खेल खबर। नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले केही बेरपछि खेल शुरू हुनेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एकदिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने तालिका अनुसार आज तेस्रो खेल खेल्दैछ। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्डबीच तिर्वी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला शुरू हुनेछ। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड़। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान हुने। र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावा रू 1 करोड़ सम्मका

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: खुसीको खबर।
5: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: हाम्रा सेवाहरू:
5: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
6: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
5: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
6: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
5: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
6: थप जानकारीको लागि
5: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
6: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: छोराले खोजेको,
8: आमाले रोजेको,
7: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
8: गृहपति,
7: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त छन् खुसीको खबर।
8: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता
8: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
7: सम्पर्कका लागि फोन
8: 08259075 3 र मोबाइल 9808-864-071।
7: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
8: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
11: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भटकै कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
1: हामी कहाँ साल, सिस्टौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका छ गुन्द्रासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558823894, 9484814894।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
15: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
16: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
17: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढ़ी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
18: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
19: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चरा चुरुङ्गी पनि मर्न सक्दछन्।
18: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
20: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
14: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
21: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
20: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
15: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
23: डाक्टरद्वारा उपचार हुने रोगहरू,
22: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
23: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
15: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि। तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
14: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरोकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
15: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका
2: नगर कार्यपालिकाको कार्यालय तुलसीपुर डाङ।
0: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ चिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: tapasinde ince. Yediye barkati yeten tümün bütünü yapma gari.
1: विराट सुनसादी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्डदेखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9164848338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9558825188 र 9848404188।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरि बिक। सम्पर्क मोबाइल 9857720308।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
12: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
11: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
11: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली। मोबाइल नम्बर 9848833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
13: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट एकिन्द्र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
6: किसानहरूका लागि खुसीको खबर
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
6: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-480-002 र मोबाइल नम्बर 98-578-23-971
7: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
8: तपाई सँगसँगै

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: मेरी आमोइनी घरको बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हाँडेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894, 9478814894।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279774। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
8: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
8: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810781380।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुडहिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 11 बजेको प्रकृति समय सन्देश, रुख रोपौ वन जोगाऊ।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
5: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
6: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209647।
4: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
8: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
10: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
11: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
10: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मास्क पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
11: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219704, मोबाइल नम्बर 9।

0: सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
3: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
2: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
5: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
6: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
8: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848303627 र 9825227062।
7: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
9: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
10: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरोकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
9: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
12: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
13: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
14: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
13: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
15: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु रे बाबु, डाँट दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
15: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
13: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
17: हामी कहाँ उपलब्ध सेवाहरू? मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
13: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
17: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा,
19: नजिक सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
20: तपाईं सँगसँगै

देखो यार, बार बार निकला है कैसे, मैं देखना चाहूँगा।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: शरीर दुखाइले हैरान हुनुहुन्छ?
5: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाइ, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
4: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइस, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
4: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
5: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
6: हिरा सुनचाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
6: सम्पर्क
8: हिरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
7: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
5: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
9: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: शरीर दुखाइले हैरान हुनुहुन्छ?
5: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
4: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइस, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
4: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
5: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
10: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
11: डाक्टरद्वारा उपचार हुने रोगहरू
10: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
11: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
12: ओहो, ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
13: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
12: त्यही त खै, यिनलाई चेत किन नआओला?
14: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
15: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश
2: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर जनकपुरमा आजदेखि न्यायिक महोत्सव न्यायिक प्रक्रिया बारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा र आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै नेपाल खबरमा अब पूरा खबर मधेश प्रदेशमा पहिलो पटक आजदेखि न्यायिक महोत्सव हुँदैछ धनुषाको जनकपुरमा महोत्सव हुन लागेको हो न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउने उद्देश्यसहित न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायमुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताउनुभयो मेलामा अदालतको समग्र कार्य सम्पादन मुद्दा व्यवस्थापन सेवा प्रवाह पुराना मुद्दा फर्स्यौटको अवस्था तथा नागरिकलाई न्यायिक प्रक्रियाबारे जानकारी उपलब्ध हुनेछ कायमुकायम मुख्य न्यायाधीश कुँवरले न्यायपालिका प्रति नागरिकको विश्वास कायम राख्न छिटो निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताउनुभयो मेला मार्फत अदालतको सेवा न्यायिक प्रक्रिया वैकल्पिक विवाद समाधान कानूनी सहायता तथा नागरिक अधिकार सम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याउने पनि उहाँले जानकारी दिनुभयो कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला 3 वर्षमा 33 जनाले ज्यान गुमाएका छन् विकासको पर्याय मानिएको विद्युतीकरण बढ़े पनि आवश्यक सुरक्षाका मापदण्ड पालन नहुँदा र जीर्ण संरचनाको कारण ज्यान गुमाउनेको संख्या बढ़ेको छ कर्णाली प्रदेश प्रहरीकारले वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्क अनुसार बितेका 3 वर्षको अवधिमा करेन्ट लागेर कर्णाली प्रदेशभर 33 जनाले ज्यान गुमाएका हुन् यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन् प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्ला रहेको छ त्यहाँ 14 जनाले ज्यान गुमाएका छन् सुर्खेतपछि रूकुम पश्चिममा 5 सल्यान जुम्ला र कालीकोटमा समान 4-4 जनाले दैलेख र जाँजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन् चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा ज्यान गुमाउनेको संख्या 12 जना छ विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ नाङ्गा तार होचा र जीर्ण पोलले जोखिम थपेको छ सामान्य हावाहुरी चल्दा समेत तार चुँडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या छ कैलालीको टिकापुर र भजनीको थापापुरमा हस्तकलाका सामग्री गुडिया जनावरका आकृति बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार भएका छन् बिहान बेलुका घरको कामधन्दा सकेर दिउँसोको समयमा हातले गुडिया विभिन्न जनावरको आकृति बनाएर महिलाले मासिक 10,000 देखि 20,000 रूपियाँसम्म कमाउन थालेका हुन् कैलालीको भजनी छ थापापुरका जनक चौधरीले ह्याण्डीक्राफ्ट उद्योग नै सञ्चालन गर्नुभएको छ जहाँ हात्ती भेडा एन्जल परी स्पट परी कुकुर लगायतका जनावर र चराका आकृतिहरू बनाइन्छ यी सामग्री झोला बस कारका झुन्याउन प्रयोग हुने गर्छन् विभिन्न आकर्षक खालका ह्याण्डीक्राफ्ट देशका विभिन्न शहरसहित विदेशमा समेत निर्यात गरिन्छ उद्योगमा काम गर्दा फुर्सदको समय सदुपयोग अनि आमदानी पनि हुने भएकोले सहज भएको गौलुरीकी राममती चौधरीले बताउनुभयो घरको काम भ्याएर आउने गरेको र महिनामा 15,000 सम्म आमदानी गर्दै आएको उहाँ बताउनुहुन्छ अहिलेको कमाईबाट घर खर्च चलेको र आफूलाई अप्ठ्यारो परेको बेला आर्थिक समस्या समेत टर्ने गरेकोले आय आर्जनमा लागेको महिलाहरू बताउँछन् स्थानीय महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु महिलाको लागि रोजगारीको अवसर भएको स्थानीय पवि रावलले बताउनुभयो उहाँले महिलाहरू आय आर्जनमा जोड़िएमा जीवन समृद्ध बन्ने भएकोले महिलाले सिप सिक्नु र आय आर्जनका कार्यमा लाग्नुपर्नेमा जोड़ दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने राष्ट्रपति पौडेलको भनाई दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।

ले ज्यान गुमाए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकले गरेका काम अनि असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको जनसंख्या विस्तारै बुढ़ौलीतिर उन्मुख रहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर रहने राष्ट्रपति पौडेलको भनाई छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष एकजना र सदस्य चारजनाको पदका लागि दरखास्त माग भएको उल्लेख छ। यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकले आउँदो जेठ पाँच गते मंगलबारसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। उम्मेद्वारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम र अन्य आवश्यक कागजातको विस्तृत विवरण संचार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। अब विदेशको खबर। पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाका नेता शुभेन्दु अधिकारीले आज मुख्यमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा विशेष समारोहको आयोजना गरिएको छ। शुभेन्दुको शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका शीर्ष नेता सहभागी हुने भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता पुगिसक्नु भएको छ। कोलकातामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। यसैबीच तमिलनाडुमा टीवीकेका प्रमुख एवं अभिनेता विजय बहुमत जुटाउने प्रयासमा हुनुहुन्छ। उहाँले हिजो राज्यपाल राजेन्द्र विश्वनाथ आरके करलाई भेटेर लगातार तेस्रो पटक सरकार बनाउने दावी पेश गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा आजका लागि तय गरिएको शपथ ग्रहण समारोह रोकिएको छ। विजयले राज्यपाल समक्ष 116 जना विधायकको समर्थन पत्र बुझाउनु भएको थियो। त्यहाँ सरकार बनाउनका लागि कम्तीमा 117 विधायक को समर्थन आवश्यक पर्छ। हालै सम्पन्न विधानसभा चुनावमा 234 सीट मध्ये विजयको पार्टी टीबीकेले 108 सीटमा जीत हासिल गरेको थियो। अन्य दलले स्पष्ट समर्थन बिना सरकार बनाउन आमन्त्रण गर्न नसकिने राज्यपालको अडान रहेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। स्कटल्याण्डले ताजा अवस्थामा 41 ओभर एक बलमा 5 विकेट गुमाएर 223 रन बनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए टोलीले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको यो तेस्रो खेल हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए टोलीले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गते कि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्डबीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ। र आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समयअनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले समान 9 पटक जितेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रियाबारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य। कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए, सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी। कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार, मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी। पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा। र आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: छोराले खोजेको
2: आमाले रोजेको
1: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
2: गृहपति
1: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थन खुसीको खबर
3: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
1: का लागि आधिकारिक विक्रेता
3: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
1: सम्पर्कका लागि फोन
3: 08259075753 र मोबाइल 9808864071
1: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
3: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
4: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
5: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
7: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
10: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
11: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
13: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
15: डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
15: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
13: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
10: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
13: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
4: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
5: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
16: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
17: तपाईं सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848740188।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू: नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747070711 र 9810871380।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू: हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
9: सम्पर्क
10: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ,
4: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 9164648038 र 9862045818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
11: 10 बेड आईसीयू सेवा,
12: 10 बेड एनआईसीयू सेवा,
11: 10 बेड एसडीयू सेवा,
12: नर्मल डेलिभरी तथा सीएस सेवा,
11: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
6: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
9: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
13: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
6: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
9: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286।
14: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578204656।
1: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्डा, दाङ, घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक, बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417-055-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर, लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार, विज्ञापन हो।
9: ओहो, न पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछु। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
10: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
9: त्यही त खै, यिनलाई चेत किन नआउला?
11: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
12: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: दिउँसो एक बजेको प्रकृति समय सन्देश, खेतीपातीमा कम्पोस्ट मलको प्रयोग गरौं।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055 65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी कहाँ उपलब्ध सेवाहरू:
5: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 98560 38443 र 9810559772।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।
7: खुशीको खबर,
3: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98228656।
7: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
9: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर। हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-5209-47।
10: एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: शरीर दुखाइले हैरान हुनुहुन्छ?
2: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
1: साथै अकुप्रेसर, अकुपंचर विधि सहित नसा रोगको उपचार, पाइस, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
1: तुलसीपुर छ, नेपालगंज रोड दाङ, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
2: दक्ष तथा अनुभवी प्रोपराइटर MD अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
1: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोपराइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848783923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
2: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
6: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
2: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435727695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
11: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
10: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: तपाई सँगसँगै

0: ഇതിന്റെ ഇന്ത്യ ഏറ്റവും
1: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756। किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23971।
4: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
5: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
6: डाक्टर द्वारा उपचार हुने रोगहरू
5: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
6: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
7: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
2: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
7: सीट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
2: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
7: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
2: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
7: आफू यात्रा गर्ने स्थान सम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
2: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
7: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
2: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
7: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
2: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
7: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
2: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
7: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
2: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
7: मोडिफाई गरेर सवारी साधन नचलाउने,
2: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
7: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
2: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने,
7: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
2: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जद्वारा जनहितमा जारी सन्देश।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो 2 बजेको प्रकृति समय सन्देश सार्वजनिक सम्पत्तिको संरक्षण गरौं
2: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
3: पानीको सही प्रयोग गरौं पानी खेर नफालौं उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं
2: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
4: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौं त्यसैले आज दुःख पाइयो अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौं है
5: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
4: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
5: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
4: वनलाई आगोबाट बचाऊ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
3: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
6: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
3: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
8: डाक्टरद्वारा उपचार हुने रोगहरू
7: छारी रोग मिर्गी रोग बाख्री रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने टर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
8: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
9: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
9: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
9: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
10: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
11: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
10: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
11: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
10: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोपराइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452927974।

0: ला गैस्ट्रिक बाथरोग पत्थरी उच्च तथा निम्न रक्तचापको उपचार योग ध्यान प्राणायाम र आसनको निशुल्क परामर्श आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
0: तुलसीपुर छ, नेपालगंज रोड दान मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
1: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगा।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
4: मेरी आमोइनी बाट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल सिसौ असना सालको चौका झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ।
6: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9484894।
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
9: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
10: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पताल को अगाड़ी समीक्षालय भवन
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नंबर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
0: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तपाई सँगसँगै

0: निरात सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
0: सम्पर्क
2: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9861648338 र 9862645818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98568343 र 98185977।
7: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
8: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
9: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाइबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209047।
7: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
11: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
10: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
11: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
10: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
11: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
10: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
11: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
10: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
11: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
10: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
11: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
10: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
11: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
10: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
11: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
10: मोडिफाई गरेर सवारी साधन नचलाउने,
11: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
10: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
11: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
10: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने। हुने।
11: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज द्वारा जनहितमा जारी सन्देश।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
10: नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
12: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
13: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
10: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487071 र 98107180।
14: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
10: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
11: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो 3 बजेको प्रकृति समय सन्देश धूम्रपान र मध्यपान जस्ता कुलत आफै देखि छाडौं
2: A complete piping solutions.

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सीजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका छन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सीजनमा 1 अर्ब 7 करोड़ 40 लाख रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैबीच यो सीजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो चौथो शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 वटा हिमालमा 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन गरेको छ। आज चराहरूको विश्व बसाई सराई दिवस, हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने यो दिवस, यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन्। यही यात्रालाई बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्ने चराविद कृष्ण भूषालले बताउनुभयो। नेपाल मध्य एशियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ बसाई सराई चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँद याममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा नेपाल आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यी चराको यात्रा अत्यन्तै चमत्कारिक छ। आर्कटिक टर्न हरेक वर्ष झण्डै 90,000 किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोया हाँस सगरमाथा भन्दा माथि झण्डै 9,375 मिटर उचाईबाट सीधै हिमाल नागेर प्रवेश गर्छ। तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर संकटमा छन्। वासस्थान विनाश, वन डढ़ेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा बाधा पुगिरहेको चराविद भूषाल बताउनुहुन्छ। विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसम्म को सक्रिय सहभागिता आवश्यक छ।
राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको छ। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बताई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वागले महामन्त्रीद्वय कविन्द्र

0: राजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नु पर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107031380।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: नया युगको नया आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
7: सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 KV प्रसारणलाई निर्माणका लागि चितवनको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले प्रसारणलाई निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान र व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1263 वटा रूख कटान गरिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर, युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाई अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढ़ेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेढ़ी र अन्य चरम मौसमका घटनाहरू बढ़ाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एल निनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ़नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एल निनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर, अभ्यास खेलमा अहिले नेपालको ए टोली र

स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका आफ्नो कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई चराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್.
1: ಖುಷಿ ಕೋ ಖಬರ
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
4: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
3: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
4: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक.
3: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म.
4: थप जानकारीको लागि
3: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ.
4: मोबाइल नम्बर 9860719194 र 9822856576.
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा.
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ. घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ.
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601.
9: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा.
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार.
10: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ. घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार. बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म.
9: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ.
5: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ. फोन नम्बर 082-5121-904, मोबाइल नम्बर 98-6-89-77-735 र 98-5-78-58-286. के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस.
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ.
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन.
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ. मोबाइल नम्बर 98-4-78-44-683 र 98-4-78-64-770. सेवा गर्ने मौका दिनुहोस्.
11: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ.
11: अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगर साह्रै गाह्रो पो छ त।
12: मेरी आमोइ नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
13: हामी कहाँ साल सिसौ असना सालको चौकस झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
14: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9458314894।
15: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
16: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
15: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
17: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
18: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
19: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
20: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9010-12-60000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पूर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848303627 र 9825227062।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828401429।
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुफत मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
2: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
7: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
6: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
9: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
12: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: आशा आफ्नो कर्तव्य हमार, यी हो मैंगर जनतनक एकठो आवाज।
14: नेपालक पहिलो वातावरण मैत्री सामुदायिक रिरी, रिरी प्रकृति एफएम 93.4 MHz ओ www.radioprakriti.com अनलाइन मसे एकसँग सुन्न।

0: ശിഷ്യന്റെ ഇന്ത്യ വലിയ വർക്കത്തെ ഏറ്റവും തിന്നുകാരി.
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स.
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ. साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ.
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ. प्रोप्राइटर सञ्जिता ओली. मोबाइल नम्बर 97452279774. सेवा गर्ने मौका दिनुहोस्.
3: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा.
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट. सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ.
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
3: 10 बेड आईसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
3: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
3: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा.
3: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता. रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान. फोन 082-522-686 र 590-475.
5: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना.
6: डाक्टरद्वारा उपचार हुने रोगहरू:
5: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
6: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला.
7: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म.
8: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ. सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि.
9: खुशीको खबर:
10: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: हाम्रा सेवाहरू:
10: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
11: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
10: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
11: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक.
10: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म.
11: थप जानकारीको लागि
10: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ.
11: मोबाइल नम्बर 98680-79194 र 98-22-81-56-76.
12: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
13: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ.
14: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ.
13: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: अपराह्न चार बजेको प्रकृति समय सन्देश बोट बिरुवा लगाऊ पर्यावरण जोगाऊ
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर पाँच ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
4: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
5: छोराले खोजेको
6: आमाले रोजेको
5: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
6: गृहपति
5: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थनखुसीको खबर
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
5: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर पाँच ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
5: सम्पर्कका लागि फोन
7: 08259073 र मोबाइल 9808864071
5: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
2: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
10: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
11: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
10: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
11: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
10: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर पाँच सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452-27974 सेवा गर्ने मौका दिनुहोस्
12: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
2: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
12: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98417-055-65 सधैँ सेवा गर्ने मौका दिनुहोस्
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
13: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गए सन्चो हुन्न भने।
6: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू,
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
17: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578539952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
20: तपाईं सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: किसानहरुका लागि खुशीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू:
4: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
5: शरीर दुखाइले हैरान हुनुहुन्छ?
2: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
5: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
5: तुलसीपुर 6 नेपालगंज रोड दान, मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
2: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 98449-83-128। एकपटक सेवा गर्ने मौका दिनुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082-522-686 र 590-475।
4: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
5: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: ए मीरा के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
1: कहाँ सुत्नु, मच्छरले सुत्नै दिदैन, हैरान बनाइसक्यो टोकेर।
2: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
0: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस्। सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: ViaNet।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
6: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
7: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
6: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
4: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
11: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
12: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
10: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
5: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश। वन जंगलमा जडीबुटी खेती गरौं।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
4: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848303627 र 9825227062,
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
5: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन?
6: अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ।
7: थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828001429।
8: शरीर दुखाइले हैरान हुनुहुन्छ?
9: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा थिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुचा दुख्ने, मुख बाँगिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
8: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
8: तुलसीपुर 6 नेपालगंज रोड, दान मदन आश्रित चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
9: दक्ष तथा अनुभवी प्रोपराइटर MD अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य, मोबाइल नम्बर 9849583128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
10: खुसीको खबर,
11: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी किन्ने। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
11: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
9: मोबाइल नम्बर 9860719194 र 9822186576।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँ सम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, डाँट दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942, 0235359942।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि। तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
13: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
5: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।
14: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
14: सम्पर्क
16: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
15: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 9864448338 र 9802645818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
18: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
19: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
15: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
21: तपाई सँगसँगै

0: Radio Barkati FM 90.4 MHz.
1: ए मीरा के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
2: कहाँ सुत्नु, मच्छरले सुत्नै दिदैन, हैरान बनाइसक्यो टोकेर।
3: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209947।
1: एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हाँडेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुचुङचुङ दगुरेर गए, अहिले भटक कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ।
6: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9848814894।
8: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान। फोन नम्बर 0825206601, मोबाइल 9747070011 र 9810871380।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू,
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
14: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
15: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
16: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
15: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
18: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
19: ViaNet।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: दाङमा रासायनिक मलको अभाव बढेपछि वितरण नै बन्द गरियो। दाङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या। दाङ सल्यान र प्युठानमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 3 जनाको ज्यान गयो।
1: रोल्पामा एक महिलामाथि सामूहिक बलात्कार आरोपमा 3 जना पक्राउ। कर्णाली प्रदेशमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले गुमाए ज्यान। सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी।
0: नेकपा एमालेद्वारा 21 सदस्यीय संसदीय बोर्ड गठन। कांग्रेसको क्रियाशील सदस्यता डिजिटल अध्यावधिक शुरू। डर र प्रभावमा न्याय सम्भव नरहेको कायम प्रधान न्यायाधीश मल्लको भनाई।
1: र विदेश खबरमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा। खेल खबरमा डीएलएसमा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो।
2: शरीर दुखाइले हैरान हुनुहुन्छ?
3: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा ठिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाई, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जली सेवा स्टोर तुलसीपुरमा।
2: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइस, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जली सेवा स्टोर
2: तुलसीपुर 6 नेपालगंज रोड दाङ, मदन आश्री चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
3: दक्ष तथा अनुभवी प्रोपराइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 98449083128। एकपटक सेवा गर्ने मौका दिनुहोला।
1: अब मूल खबर विस्तारमा।
0: माग अनुसारको रासायनिक मल आपूर्ति गर्न नसकिएपछि दाङमा प्राप्त रासायनिक मल होल्डमा राखिएको छ। मध्यपूर्वमा जारी द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य आकाशिँदै गएको र सरकारी टेण्डर लाग्ने समस्या भइरहेका बेला किसानलाई धान बालीका लागि उपलब्ध गराउन सहज होस् भनेर दाङमा मौजदात रहेको करिब 2436.35 मेट्रिक टन रासायनिक मलको वितरण बन्द गरिएको हो। कृषि सामग्री कम्पनीले दाङका 3 वटै बिक्री केन्द्रमा मौजदात यूरिया, डीएपी र पोटासलाई धान बालीका लागि होल्डरमा राखिएको जनाएको छ। कम्पनीका अनुसार दाङको घोराही, तुलसीपुर र लमही वितरण केन्द्रमा 1280.4 मेट्रिक टन यूरिया, 958.8 मेट्रिक टन डीएपी र 187.15 मेट्रिक टन पोटास होल्डरमा राखिएको हो। मौजदात मध्ये सबैभन्दा धेरै घोराहीमा रहेको छ। घोराहीमा 856.585 मेट्रिक टन यूरिया, 705.85 मेट्रिक टन डीएपी र 91.65 मेट्रिक टन पोटास होल्डरमा राखिएको छ। त्यसै गरी तुलसीपुर वितरण केन्द्रमा 122.300 मेट्रिक टन यूरिया, 209.450 मेट्रिक टन डीएपी र 62.900 मेट्रिक टन पोटास राखिएको छ भने लमहीमा पनि 301.50 मेट्रिक टन यूरिया, 43.5 मेट्रिक टन डीएपी र 32.6 मेट्रिक टन पोटासलाई होल्ड गरिएको कृषि सामग्री कम्पनीका वितरण केन्द्रहरूले जनाएका छन्। दाङमा 36,000 हेक्टरमा धान खेती, 18,000 हेक्टरमा मकै खेती, 11,000 हेक्टरमा गहुँ खेती र 6,200 हेक्टरमा तरकारी खेती हुँदै आएको छ। त्यसका लागि दाङमा मात्रै 32,821 मेट्रिक टन रासायनिक मल चाहिने कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ। 17,210 मेट्रिक टन यूरिया, 12,495 मेट्रिक टन डीएपी र 3,116 मेट्रिक टन पोटासको आवश्यकता पर्ने कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ। दाङमा रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट भइरहेको भए पनि यस वर्ष आवश्यकताको 50% मात्रै आपूर्ति भएको बताइएको छ।
1: दाङमा एम्बुलेन्स सेवाको भाडादर समायोजन गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति दाङको वैशाख 24 गते जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले जिल्लाभित्र तथा बाहिरी जिल्लामा बिरामी ओसार पुसार गर्दा लाग्ने नयाँ भाडादर निर्धारण गरेको हो। स्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको सूचना अनुसार एम्बुलेन्स सेवा संचालनलाई व्यवस्थित पारदर्शी तथा सेवाग्राही मैत्री बनाउन नयाँ भाडादर लागू गरिएको हो। पछिल्लो समय इन्धनको मूल्य वृद्धिलाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा शुल्क तथा भाडादर कायम गरिएको छ, जस अन्तर्गत नयाँ भाडादर घोराईदेखि तुलसीपुरसम्म 2,550 रूपियाँ, घोराई मुरकुट्टी 5,200, घोराई कमिरेचौर 4,050, घोराई हाँसीपुर 5,200, घोराई पाछा 3,450, यसै गरी घोराई लम्ही 2,900, घोराई कोहलपुर 7,150, घोराई नेपालगंज 8,050 रूपियाँ, घोराईदेखि बुटोलसम्म 9,200 रूपियाँ, यसै गरी घोराईदेखि भैरुवासम्म 9,800, घोराईदेखि चितवनसम्म 18,400 र घोराईदेखि काठमाडौँसम्म 25,300 रूपियाँ नयाँ भाडादर कायम गरिएको छ। यसै गरी तुलसीपुर हापुरे मा 3,450 रूपियाँ, तुलसीपुरदेखि कोहलपुरसम्म 6,350, नेपालगंजसम्म 6,900, बुटोलसम्म 10,350, भैरवासम्म 10,950, त्यसै गरी चितवनसम्म 19,550 र तुलसीपुरदेखि काठमाडौँसम्म 26,450 रूपियाँ भाडादर कायम गरिएको छ।
0: दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका तीनजना मध्ये एकजनाको उपचारकै क्रममा ज्यान गएको छ। ज्यान जानेमा सल्यान घर भई अहिले दाङको तुलसीपुरमा बस्दै आएका 17 वर्षीय विनोद ओली रहेको जिल्ला प्रहरीले दाङले जानकारी दिएको छ। परिका अनुसार गत बिहिबार राति 10:15 समयमा तुलसीपुरको वीरेन्द्रचोकबाट बस पार्कतर्फ जाँदै गरेको CA1J623 नम्बरको पिकअपमा बस पार्कबाट वीरेन्द्रचोकतर्फ आउँदै गरेको रात 6:40-65 नम्बरको मोटरसाइकल तुलसी बोर्डिङ चोकमा ठोकिँदा तीनजना घाइते भएका थिए। मोटरसाइकलमा सवार तीनजना घाइते भएकोमा दुईजनाको अवस्था गम्भीर रहेको थियो। अर्का 17 वर्षीय कमल खत्रीको अहिले भैरवा मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने 17 वर्षकै एलिस डाँगीको बाँकेको नेपालगंजमा उपचार भइरहेको छ। डाँगीको अवस्था भने सामान्य रहेको प्रहरले जनाएको छ। दुर्घटना लगत्तै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि तीनैजनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको नेपालगंज रिफर गरिएकोमा कमलको त्यहाँ पनि उपचार सम्भव नभएपछि भैरवा लगिएको र विनोदलाई न्यूरो अस्पतालमै उपचार गराइरहेको अवस्थामा डाक्टरले उपचार सम्भव नरहेको बताएपछि फर्काएर तुलसीपुर ल्याउँदै गर्दा आज बिहान 11 बजेको समयमा बाटोमै विनोद

0: तिर अनियन्त्रित भई सड़कबाट करीब 50 मीटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा ट्र्याक्टर चालक शारदा नगरपालिका 13 का अन्दाजी 25 वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उक्त ट्र्याक्टर भानुभक्त माध्यमिक विद्यालय दमाचौरका लागि आवश्यक निर्माण सामग्री ढुवानी गर्दै गएको बताइएको छ। यसैबीच हिजो पनि सल्यानको फारूला चौरदेखि भोजकोलातर्फ जाँदै गरेको रायुक्त 4495 नम्बरको ट्र्याक्टर हिजो दिउँसो 1:30 बजे दारमा गाउँपालिका 2 भोजकोला नजिकै दुर्घटना हुँदा चालक सोहीवडाका अन्दाजी 17 वर्षीय प्रदीप विकको च्यान गएको थियो भने अन्य 2 जना घाइते भएका थिए।
1: यसैबीच उता प्युठानको गौमुखी गाउँपालिका 4 पूजा लिवासे नजिकै मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ। गौमुखी गाउँपालिका 1 को अर्तुबाङ निवासी 25 वर्षीय हेमराज मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीले प्युठानले जानकारी दिएको छ। मोटरसाइकल र उहाँको शव सड़कबाट तल खोलामा खसेको अवस्थामा आज बिहान मात्रै फेला परेको थियो। मगर गौमुखी गाउँपालिका 5 ठूलाबेसी स्थित आँखा उपचार केन्द्रमा कार्यरत रहेको बताइएको छ। उनी शुक्रबार साँझ घर फर्कने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
0: डाङको घुराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि आज बिहान मतदान भएको छ। निर्वाचन समितिका अनुसार आज बिहान 8 बजेदेखि शुरू भएको मतदान बेलुका 5 बजे सम्पन्न भएको हो। संस्थामा कुल 8,049 जना मतदाता भएकोमा आज भएको मतदानमा 3,673 मत खसेको मुख्य निर्वाचन अधिकृत रेवती रमन भट्टराईले जानकारी दिनुभएको छ। संस्थाको आगामी नयाँ नेतृत्वका लागि अध्यक्षमा 3 जना चुनावी मैदानमा रहनु भएको छ। संस्थाको अध्यक्ष पदमा ध्रुव केसी, सुमन शर्मा र किशोर कुमार आचार्य गरी 3 जना चुनावी प्रतिस्पर्धामा रहनु भएको छ। यस्तै संस्थाको 1 जना वरिष्ठ उपाध्यक्ष पदका लागि 2 जनाको उम्मेद्वारी परेको छ, जसमा भरतमणि पाण्डे र यशोदा देवी पाण्डे चुनावी मैदानमा रहेको निर्वाचन समितिले जनाएको छ। यस्तै 1 जना महिला उपाध्यक्ष पदका लागि खुमा कुमारी खड्गा, निरजा पोखरेल र कमला लम्साल गरी 3 जना बीच प्रतिस्पर्धा हुने भएको छ। यसै गरी सचिव पदका लागि पनि 2 जनाको उम्मेद्वारी परेको छ।
1: दाङमा धारिलो हतियार प्रहार गरी 1 जनाको हत्या गरिएको छ। जिल्ला प्रहरीले दाङका डीएसपी रेशम बोहराका अनुसार जिल्लाको राजपुर गाउँपालिका 4 सन्तपुरुवा बस्ने अन्दाजी 23 वर्षीय इच्छा कुमार रैदासले सोही वडाको फोहरा बस्ने अन्दाजी 56 वर्षीय भोला यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। स्थानीय राम जानकी सामुदायिक वनमा साल जातको काँचो काठ काटेर ल्याएको विषयलाई विवाद हुँदा रैदासले यादवको टाउकोमा धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो 1:30 बजेतिर भएको थियो। घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुग्दा रैदास फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि लम्बी अस्पताल पुर्याएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
0: रोल्पामा 1 महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीजुहा नगरपालिका 2 बलचौरका 23 वर्षीय अनिल बादी, नेपाली सोहीठाउँका 20 वर्षीय सुनिल बादी र सल्यानको कालीमाटी गाउँपालिका 5 हात्ती दमारका 44 वर्षीय धीरज भनिने धनबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। वैशाख 22 गते बेलुका 6:30 बजेतिर रोल्पाको सुनिल स्मृति गाउँपालिका 2 की 40 वर्षीय एक महिला आफन्तीको घर माडी गाउँपालिका 1 चिहान डाँडाबाट जंगलको बाटो हुँदै पैदल लिबाङ जाँदै गर्दा उनीमाथि 3 जना युवाहरूले सामूहिक बलात्कार गरेको पीड़ितको जाहेरमा उल्लेख छ। पीड़ित महिलाले वैशाख 24 गते आफूमाथि भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर लिखित रूपमा किटाने जाहेरी दिनुभएको थियो। जाहेरीको आधारमा प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको 5 जनाको टोलीले सड़क निर्माणमा खटिएका उनीहरू 3 जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरू 3 जना रोल्पाको माडी गाउँपालिका 6 लाप्चुङ स्थित निर्माणाधीन मदन भण्डारी सड़क खण्डको कलभट मरमतको काममा खटिँदै आएका मजदूर भएको प्रहरीले जनाएको छ। पक्राउ परेका 3 जनालाई इलाका प्रहरी कार्यालय घरती गाउँको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्लो तीन वर्षमा 33 जनाको ज्यान गएको छ। विकासको प्राय

0: प्राय मानिएको विद्युतीकरण बढ़े पनि आवश्यक सुरक्षाका मापदण्ड पालना नहुँदा जीर्ण संरचनाका कारण ज्यान गुमाउनेको संख्या बढ़ेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बितेको 3 वर्षको अवधिमा करेन्ट लागेर 33 जनाको ज्यान गएको छ। यो अवधिमा अन्य 4 जना पनि करेन्ट लागेर गम्भीर घाइते भएका छन्। प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्लामा परेको छ। त्यहाँ 14 जनाको ज्यान गएको छ। सुर्खेतपछि रूकुम पश्चिममा 5 जना, सल्यान, जुम्ला र कालीकोटमा 4-4 जनाले तथा दैलेख र जाजरकोटमा 1-1 जनाले करेन्ट लागेर ज्यान गुमाएका छन्। चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा पनि ज्यान गुमाउनेको संख्या 12 रहेको छ। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी पनि मुख्य कारण बनेको छ। नाङ्गो तार, होचा र जीर्ण पोलले जोखिम बढ़ेको हो। सामान्य हावाहुरी चल्दा समेत तार चुडिन र पोलमा करेन्ट प्रवाह हुने हुँदा करेन्टका घटना बढ़ेका हुन्।
1: तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
2: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
3: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
4: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
2: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: कर्णाली प्रदेश सरकारले स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तर सरकार सम्बन्धका विषयमा छलफल गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश कार्यक्रम सहयोग इकाईद्वारा आज आयोजित जीसच महासंघ, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघहरूसँग अन्तर सरकार सम्बन्धका विषयमा छलफल गरेको हो। उक्त छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल करेलले समान बुझाइका आधारमा अघि बढ़ने प्रयास, चासो सहयोगका लागि समन्वय तथा सहकारी गर्ने उद्देश्य राखेर 3 तहका महासंघका पदाधिकारी तथा सदस्यहरूसँग सुझाव लिन छलफल समेत गरिएको छ।
0: नेपालको कुल ऊर्जा जड़ित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेकका 4296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जड़ित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ।
1: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21-सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहने भएका छन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू रहने गरी संरचना तयार गरिएको छ।
0: नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यलाई प्रविधि मन्त्री र प्रभावकारी बनाउन शुरू गरेको छ। देशैभरका 6,743 वडाहरूमा उत्साहपूर्वक भइरहेको यो कार्यलाई थप व्यवस्थित बनाउन पार्टीले आफ्ना क्रियाशील सदस्यहरूलाई आधिकारिक मोबाइल नम्बर समेत सूचीकृत गराउन आग्रह गरेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। राष्ट्रपति पौडेलले कानून दिवस 2083 अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सन हुन्न उहाँले भन्नुभयो। साथै उहाँले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरिटो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयकरण हुन नदी न्यायपालिकाको जनस्तर वृद्धि गर्ने सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच राख्ने पनि शुभेच्छा व्यक्त गर्नु भएको छ।
0: यसैबीच सर्वोच्च अदालतकी कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनैतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। कानून दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान समेत गर्नुभएको हो।
1: मूल खबरमा अब विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिनका लागि युद्ध विरामको घोषणा गर्नुभएको छ। यो युद्ध विराम आजदेखि पर्सीसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्ध विरामको अवधिमा दुई देशबीच 1,000 कैदी आदान प्रदान गरिने पनि उहाँले बताउनुभयो। ट्रम्पले ट्रुथ सोशलमा रूस युक्रेन बीच अस्थायी युद्ध विराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की प्रति आभार समेत व्यक्त गर्नुभएको छ।
0: र मूल खबरको अन्तमा खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो।
1: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुन अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: दाङमा रासायनिक मलको अभाव बढ़न थालेपछि वितरण नै बन्द गरियो। दाङमा धारिलो हतियार प्रहार गरी 1 जनाको हत्या। दाङ सल्यान र प्युठानमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा परि 3 जनाको ज्यान गयो।
1: रोल्पामा एक महिलामाथि सामूहिक बलात्कार आरोपमा 3 जना पक्राउ। कर्णाली प्रदेशमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए। सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी।
0: नेकपा एमालेद्वारा 21 सदस्यीय संसदीय बोर्ड गठन। कांग्रेसको क्रियाशील सदस्यता डिजिटलको काम अध्यावधिक रूपमा शुरू। डर र प्रभावमा न्याय सम्भव नरहेको कायमकायम प्रधान न्यायाधीश मल्लको भनाई।
1: र विदेश खबरमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विराम घोषणा। खेल खबरमा डीएलएसमा नेपाल एलिस कटल्याण्डलाई 9 रनले हरायो।
0: हवस् त बेलुकी छ बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विष्टलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू
3: दन्त परीक्षण तथा परामर्श सेवा
2: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
2: दाँत निकाल्ने
3: दाँत भर्ने
2: दाँतको जरादेखि उपचार गर्ने
3: कृत्रिम दाँत लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
2: दाँतको कस्मेटिक उपचार
3: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848404188
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा
6: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आईसीयू सेवा
6: 10 बेड एनआईसीयू सेवा
5: 10 बेड एसडीयू सेवा
6: नर्मल डेलिभरी तथा सीएस सेवा
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
7: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
8: अब के हुनु रे बाबु डाँट दुखेर मर्न लागिसके भने
7: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
9: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
10: हामी कहाँ उपलब्ध सेवाहरू
11: मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
9: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
14: खुसीको खबर
15: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
17: मोबाइल नम्बर 9680719194 र 9822856576
14: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
17: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
18: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
19: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
19: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
20: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578207756।
4: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
4: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478373923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
7: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाईँ सँगसँगै

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
5: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: ViaNet। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
9: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
8: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
12: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
13: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है। बल्ल नि थियो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
13: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
15: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चरा चुरुङ्गी पनि मर्न सक्छन्।
13: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
16: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
17: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौं। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218747
18: र 0825218780।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हिरात सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
2: सम्पर्क
4: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
3: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9161648338 र 9802645818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810781380।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
10: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
9: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
10: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
9: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742527974। सेवा गर्ने मौका दिनुहोस्।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू,
11: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
5: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
13: छोराले खोजेको
14: आमाले रोजेको
13: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
14: गृहपति
13: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थान खुसीको खबर
14: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
13: का लागि आधिकारिक विक्रेता
14: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
13: सम्पर्कका लागि फोन
14: 08259075753 र मोबाइल 98088640071
13: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
14: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
15: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
16: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
15: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे
16: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
15: ए हो र बाबु
16: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
15: ए
16: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
15: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
19: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
18: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
19: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
18: 10 बेड आइसीयू सेवा
19: 10 बेड एनआईसीयू सेवा
18: 10 बेड एसडीयू सेवा
19: नर्मल डेलिभरी तथा सीएस सेवा
18: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
19: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
18: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-522-686 र 590-475
20: मेरी आमोइनी घट बोलाएछ मान्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
21: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगर्नु साह्रै गाह्रो पो छ त
20: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
21: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भटकट कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
22: हामी कहाँ साल सिसौ अस्ना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
23: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578-93894 98478-94894
24: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो। यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
0: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्डादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149।
26: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
27: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: आज कानून दिवस सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान
2: नेपाल बार एसोसिएशन आम संसार नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु
1: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर सोनी मुवागलेको भनाई उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह
3: पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन अनियमितता हुँदैन भन्ने विषय त हो नि 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने
1: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च विन्दुमा रहेको चेतावनी दियो राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान
4: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ
1: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएएस नियमका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित
5: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन अब चुनाव लड्न अर्बौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ तब सत्तामा पुगेपछि त्यसलाई उठाउने काममै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन् नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ अब खबर सन्तोषी रावलबाट
6: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ कानून दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो
2: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु डर र प्रभावमा न्याय सम्भव छैन चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस् चाहे त्यो महाभियोगको डर नै किन नहोस् डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु र अन्यायको लडाई लड्ने कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस् यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद विधिको शासन नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक नेपाल बार एसोसिएशन आम संसार नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु
6: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र वहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ न्यायपालिकाप्रति जनआस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता उपनेता राष्ट्रिय सभाका दलका नेता प्रमुख सचेतक सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10 राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
7: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता उपनेता सचेतक प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ, सदनमा पनि प्रतिपक्ष छौ। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
6: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अत्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
8: अहिले यो अब हामी विस्तारै के गर्दैछौ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र ओडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी ओडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले ओडा र क्षेत्रमा एकदम तदातुगत काम भइरहेछ।
6: पार्टीको निर्णय अनुसार सदस्यता अत्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अत्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अत्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्यमा मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
3: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो। हामीले विभिन्न निकायहरू समन्वय निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी 3 पक्ष हेरौं न, एउटा हामी नियामक निकाय सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तीनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सीधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
4: सहकारी ऐन 2074 को दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
6: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
9: हाम्रो त इन्टरनली मात्रै हाम्रो टिम छ नि, हेल्थ डेस्कको टिमहरू, उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन, होइन। अब तैपनि यो डब्ल्युएचओको सिआरओको जुन डब्ल्युएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन, होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने, होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
6: ताजा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
1: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित।
10: दिदीबहिनी खप्नै पर्यो, व्यापार गर्नै पर्यो। मकै झरिसकेपछि व्यापारीको कम दाम लाउँछ, वेट पनि घटी हुन्छ, पानी परेको परै छ गर्छ, कसरी टिप्नु सकिसक्यो।
1: धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़ेपछि लगानी कम, विशेष सम्वाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: किसानहरूका लागि खुशीको खबर। नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
12: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू:
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
13: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
15: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
16: सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर: कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभागमा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
17: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब गर्दन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन। अहिलेलाई अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो अब यो सँगसँगै अब मेघगर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
1: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
18: सर्लाही जिल्लाका बर्थवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरिएपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्त्री शेख:
19: सुरुमा त पानी नै हावाहुरी आयो, हावाहुरी आएर मकै ढाल्यो, मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा, त्यो भएर मकैहरू सबै पानीले कुहिएर अनि नोक्सान भयो।
18: मकै खेती सुपर जोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
20: मकै रोप्नु बेला पानी भयो अब मकै भाँच्ने बेलामा पानी परिरहेछ कसरी छन्क्याउने भएर त्यही चिन्तामा हामीहरू बसिरहेछ फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने
21: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ किसानहरू लगानी जोगाउने चिन्तामा छन् किसान श्याम भक्त मैनाली
20: मकै ढलेर साफ छ ट्याक्टरको जोताई अति मगो किसानले कसरी उपाय के उपायले बाँच्ने के क्षतिपूर्ति पाउने दबाउने कसले के दिन्छ यस्तो उपाय केही छ हाम्रो यहाँ हामी किसान त खतम हुने यसवाला पानी परेर व्यापक छ सधैँ
21: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ
22: मकै ढलेपछि उज पनि कम नै हुन्छ आउँछ अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन कसरी व्यवहार गर्नु त्यही त हो नि के गर्नु सकिँदैन जे जे भने खप्नै पर्यो व्यवहार गर्नै पर्यो मकै ढलिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ वेट पनि घटी हुन्छ पानी परेको परेछ गर्छ कसरी टिप्नु सब उम्रिसक्यो
21: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद गुणस्तरीय बिउ सिंचाईको अभाव अझै समस्या बनेको छ त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ किसानहरू सरकारको राहतको पर्खाइमा छन् प्रकाश मैनाली सीआईएन सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम

0: शनिबारीय विशेष बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
2: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
3: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209647।
1: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
5: तिबता सँगै उडे छ, खोला नाला सँगै बगे छ।
6: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत टोला त माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
7: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा लाई सुन्ने, त्यसमा लगानी गर्ने, आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
6: कमै छ होइन? मान्छे
7: किन होला,
6: कमै छ अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
7: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
5: बहनिया मिला धसा जिउरे जिता

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दैको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेको छ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 वटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ। त्यसको रिटर्न आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा छ।
0: अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन, तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ, अनि म त एकदमै निराश भएँ त्यो गीतबाट होइन।
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ, या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन?
1: अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीत।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान संचालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
3: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
2: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
7: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
6: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
7: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
6: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
7: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9848744683 र 9848764770 सेवा गर्ने मौका दिनुहोस्
8: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
7: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
8: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847055565 सधैँ सेवा गर्ने मौका दिनुहोस्
7: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828801429
6: सुन चाँदी पसल नया व्यवस्थापन का साथ नया ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
6: सम्पर्क
10: हेरा सुनचाँदी पसल तुलसीपुर पाँच दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
9: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
11: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
12: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
11: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
12: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
11: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर पाँच सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको तीन सटर दक्षिण तर्फ। प्रोप्राइटर सन्जिता ओली। मोबाइल नम्बर 9742279974। सेवा गर्ने मौका दिनुहोस्।
3: किसानहरूका लागि खुसीको खबर,
13: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857823971।
14: शरीर दुखाइले हैरान हुनुहुन्छ?
13: ढाडको नसा च्यापिएको, घुँडा दुख्ने, घुँडा ठिएको, गर्दन दायाँ बायाँ गर्दा दुख्ने, हात माथि नउठ्ने, कुर्कुच्चा दुख्ने, मुख बाङ्गिएको, माइग्रेन, पिनास वा दाँतको दुखाइ, लिभरको समस्या वा कुनै पनि स्वास्थ्य समस्याको उपचार अब प्राकृतिक पद्धतिबाट पतञ्जलि सेवा स्टोर तुलसीपुरमा।
14: साथै अकुप्रेसर, अकुपञ्चर विधि सहित नसा रोगको उपचार, पाइल्स, फिस्टुला, ग्यास्ट्रिक, बाथरोग, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार, योग, ध्यान, प्राणायाम र आसनको निशुल्क परामर्श, आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
13: आजै आउनुहोस्, दुखाइबाट मुक्ति पाउनुहोस्, प्राकृतिक उपचार नै रोज्नुहोस्। पतञ्जलि सेवा स्टोर
14: तुलसीपुर 6 नेपालगंज रोड दाङ, मदन आचरी चौकदेखि उत्तरतर्फ र मालपोत कार्यालयदेखि ठिक पश्चिमतर्फ।
13: दक्ष तथा अनुभवी प्रोप्राइटर एमडी अकुप्रेसर थेरापिस्ट शिव कुमार आचार्य। मोबाइल नम्बर 9842549883128। एक पटक सेवा गर्ने मौका दिनुहोला।
15: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

0: İngilizce. Geriye barkadı yeten dinlendi tutma cevabını kaç.
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
1: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
3: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227662।
7: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन, दाङ। मोबाइल नम्बर 9585251188 र 9848401188।
11: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
12: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
13: डाक्टरद्वारा उपचार हुने रोगहरू:
12: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
13: बुजुर्ग वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
14: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
15: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
16: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू?
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-1085-97-72।
20: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
21: के भयो बोलादै, के गुनगुनाइरहेको?
20: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
21: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
20: यति सजिलै?
21: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुलसीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा radioprakriti.com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात। जय श्री सच्चिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति FM 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: इतिहासलाई हेर्ने भने थाहा लाग्छ यी समाजमा सत्य धर्म नैतिकता हराउँदै गएको हुन्छ र त्यो हराएको सभ्यता धर्मलाई उत्थान गर्नको लागि हर युगमा महान पुरुषहरूले यो धरतीमा जन्म लिएर आउनु भएको हुन्छ र हामी अर्थशास्त्रमा पनि के पाउँछौ भने जस्तै रामायण हेर्यो भने हामीलाई त्यहाँ जब जब धर्मको हानि हुन्छ पापको वृद्धि बढ्छ, समाजमा जब धर्म हराउँदै जान्छ धर्मको लोभ हुँदै जान्छ, समाजलाई उत्थान गर्नको लागि भक्तको उत्थान गर्नको लागि सत्यलाई उजागर गर्नको लागि हर युगमा महान पुरुषहरू धर्मको रक्षा गर्नको लागि धरतीमा कुनै न कुनै रूपमा महापुरुषले जन्म लिएको शास्त्रले बताएको छ। जस्तै हामी गीतामा हेर्यौं भने भगवान श्री कृष्ण महाराजीले पनि के भन्नुभएको छ भने म हर समय जन्म लिएर आउनेछु र कतिखेर आउनेछु भनेर अर्जुनलाई सम्झाउनुहुन्छ भने जहिले धर्मको ग्लानी पापको वृद्धि देख्दछु त्यसै बखतमा पार्थ अवतार म धर्दछु, हरेक युगमा साधु रक्षा दुष्ट विनाशन धर्मको स्थापना गर्नुहुन्छ उत्पन्न अर्जुन। जब हे अर्जुन जतिखेर धर्मको लोभ हुन्छ पापको वृद्धि बढ्छ र त्यतिखेर म भक्तहरूको रक्षा गर्नको लागि धर्मको स्थापना गर्नको लागि साधुहरूको रक्षा गर्नको लागि म मेरो जन्म हुनेछ र जब पनि धर्मको लोभ हुन्छ त समय समय अनुसार भगवानले के गर्नुहुन्छ भने यो धरतीमा जन्म लिएर आउनुहुन्छ। के को लागि आउनुहुन्छ भन्दा धर्मको स्थापना गर्नको लागि। त जस्तो प्रकारले हामी सत्यको कुरा पुराणमा सुन्छौ र सत्य युगमा जब भगवान विष्णुले धर्मको रक्षाको लागि के गर्नु भएन अनेक प्रकारका रूपहरू धारण गर्नुभयो, जस्तो प्रकारले बलि राजा त हामी सबैले सुनेका छौँ बलि राजाको नाम, बलि राजाले त कति ठूलो यज्ञ लगाउन सुरु गर्यो, जब उसको यज्ञ 100 पल्ट लगाएर सफल हुन्थ्यो तब हेर्नुहोस् असत्यमाथि कति ठूलो विजय प्राप्ति हुन्थ्यो, त भगवानले के गर्नुभयो भने एउटा 52 को रूप धारण गरेर एउटा भिक्षान देई भन्दै जो चाहिँ भगवान विष्णु चाहिँ राजा बलिको पासमा पुग्नुहुन्छ र बलि पनि यति दान गर्नेवाला कोही पनि आफ्नो द्वारमा आएको व्यक्तिलाई उसले खाली पठाउँदैन थिए, त भगवानले भेषधारी भगवानले के भन्नुभयो भने भिक्षान देई। तब उनको गुरु शुक्राचार्य पनि त्यही बसिरहेको थिए, कोही न कोही भेष धारण गरेर हाम्रो यज्ञलाई सफल बनाउन नदिनको लागि आएको छ, तिमीले विचार गरेर मात्रै दान गर भनिसकेपछि एउटा बलिलाई पनि अभिमान आयो, मेरो द्वारमा आउनेलाई मैले खाली हात पठाउनु पर्दैन भन्ने खालको अभिमान आयो। तब भगवानले त्यो 52 रूप धारण गरेको भन्ने कुरा बलिलाई थाहा भएन, पछि माग्नुहोस् तपाईँले के माग्नुहुन्छ म त्यही तपाईँलाई दानमा दिन्छु भन्दा पहिला संकल्प गर्नुपर्छ अनि मात्रै म भिक्षा लिन्छु भन्दा हेर्नुहोस् उसले पनि बलिले पनि संकल्प गर्यो, साथै जे माग्छु म त्यही दिन्छु भन्दा भगवान विष्णुले 3 पग जग्गा माग्नुभयो। त्यतिखेर बलिलाई पनि थाहा भयो कि त भगवानले एउटा 52 रूप धारण गरेर आउनु भएको रहेछ भनेर उसलाई पनि थाहा भयो, तर उसले संकल्प गरिहाल्यो र 3 पग जग्गा दान दिँदाखेरि के भयो भन्दा 1 पगले धरती 1 पगले चाहिँ आकाश 1 पग अब कहाँ राखौं भन्दा त्यो धर्मको रक्षा गर्नु थियो जसरी पनि भगवानले भक्तको उद्धार गर्नु थियो, तब भगवानले के गर्नुभयो भने मलाई 2 पग चाहिँ कहाँ राखौं भनेर माग्दाखेरि बलिले भन्छ मेरो शिरमा राखिदिनुहोस् र भगवान विष्णुले के गर्नुभयो भन्दाखेरि उसको शिरमा जब आफ्नो पाउ राख्दाखेरि धरती पतालमा उसलाई पुर्याइदिनु भयो। किन त्यस्तो गर्नुभयो त महापुरुषहरूले भन्दा धर्मको रक्षा गर्नको लागि, चाहे भगवान राम चाहे भगवान कृष्ण भगवान बुद्ध जति पनि यो धरतीमा आउनुभयो उहाँहरूको लक्ष्य भनेको एउटै थियो धर्मको रक्षा गर्नु र सत्यलाई अगाडि बढाउनु भक्तहरूको उद्धार गर्नु जस्तो प्रकारले जब महापुरुषहरूले भक्तकै उद्धारको लागि नै जन्म लिएको हुन्छ र आवश्यक पनि पर्दो रहेछ, किनभने मधुप कैटव भन्ने राक्षसहरू थिए त भगवान विष्णुले उहाँहरूको वध गर्नु नभएको भए आज हामी कुनै पनि युगमा हामीले भक्ति गर्न पाउने थिएनौ। त्यतिखेरका भक्तहरूले पनि सहज तरिकाले भक्ति गर्न पाउनुहुन्थेन। तर हेर्नुहोस्, जब भगवानले अनेक प्रकारका अवतार लिनुहुन्छ, जसरी हिरण्य छे हिरण्य कश्यपु जस्ता राक्षसहरू पनि धरतीमा जन्म भएका थिए, उनीहरूले पनि भगवानको तपस्याहरू गर्थे, कस्ता डरलाग्दो तपस्याहरू गर्थे, तर उनीहरूले भगवानसँग वरदान माग्थे, मलाई वरदान दिनुहोस्। भगवान पनि खुसी भएर वरदान दिनुहुन्थ्यो, जसरी हिरण्य कश्यपुलाई वरदान दिनुभयो त कस्तो प्रकारको वरदान दिनुभयो, आकाशमा मर्नु नपरोस्, पातालमा मर्नु नपरोस्, म भित्र बाहिर जीव जन्तुबाट पनि मर्नु नपरोस्, उसले यो वर माग्दा ब्रह्माजीले ततास्तु भनेर दिनुभयो। तर उसले वर मागिसकेपछि उसलाई कस्तो क्रोध आयो त उसले अब म कसैले पनि मलाई मार्न नसक्ने भन्ने खालको क्रोध आएर भक्तको जीवनमा उसले कति दुःख दियो, प्रह्लादलाई कति दुःख दियो। तर पनि जब महापुरुषहरूले के गर्नुहुन्छ भने भक्तलाई कतै पनि कष्ट नहोस् भनेर भगवानले नि कति दुःख कष्ट सहेर महापुरुषहरूले कति संघर्ष गरेर मानवको उद्धारको लागि यो धरतीमा आउनुहुन्छ। किनभने जब गीतामा पनि हामी के पाउँछौ भने अनेक शास्त्रले बताए अनुसार हामीले शास्त्रमा पढ्छौ, शास्त्रले के भन्छ भने धर्मको हानि भइसकेपछि त अवश्य पनि भगवानले धर्मको रक्षा गर्नको लागि जस्तो सुकै परिस्थिति हुन्छ तब महापुरुषहरूले कहिले पनि आफ्नो भक्तहरूलाई दुःख दिनुहुन्न, जन्म लिएर कुनै न कुनै रूपमा आएर भक्तको उद्धार गरेको इतिहास छ। र अनेक राक्षसहरूको वध गर्दै गर्दै गर्दै जब त्रेता युगमा पनि एउटा भगवान रामले जन्म लिनुभयो त हेर्नुहोस् कि भगवान रामले पनि कस्ता कस्ता राक्षसहरूको वध गर्नुभयो। त्यतिखेर पनि धर्मको लोप भएको थियो, पापको वृद्धि बढेको थियो, तब ऋषिहरूले कति ठुल्ठूला यज्ञहरू लगाउँथे तर राक्षसहरूले कहिले पनि यज्ञ सफल गर्न दिन्थेनन्। र त्यतिखेर पनि भगवानले कस्तो प्रकारले आफ्नो शक्ति लगाएर सन्तको रक्षा गर्दै भक्तको रक्षा गर्दै अनेक राक्षसहरूको वध गर्नुभएको थियो र धर्मकै रक्षाको लागि नै महापुरुषको समय समय पर मा जन्म हुन्छ। र महापुरुषले जब यो धरतीमा जन्म लिनुको उद्देश्य के हो भनेदेखि हरियुगका भक्तहरूलाई सहज तरिकाले भक्तिमा लगाउनको लागि र त्यो आत्मज्ञानलाई प्राप्त गरेर भक्तहरूले आफ्नो जीवनमा सत्यमाथि ठूलो विजय प्राप्ति गर्नुहोस् भन्नेको उद्देश्यले नै महापुरुषले यो धरतीमा समय समयमा जन्म लिनुहुन्छ। जसरी भगवान राम आउनुभयो त भगवान रामलाई पनि अगस्त्य मुनिजीले के भन्नुहुन्छ भने तिमीले रावणसँग युद्ध नगर, किनभने रावण यति शक्तिशाली छ, इन्द्रजीत पनि यति शक्तिशाली छ, कुम्भकर्ण पनि यति शक्तिशाली छ, विभीषणले चिरञ्जीवीको आशीर्वाद पाएको छ र कुनै हालतमा पनि हे राम तिमीले उनीसँग युद्ध नगर, तिमीले जित्न सक्दैनौ, किनभने चिरञ्जीवी भएपछि कहिले पनि मर्दैन र कुम्भकर्णले पनि त्यति नै ठूलो भगवान शंकरको भक्ति गरेको छ, इन्द्रजीतले पनि त्यति नै ठूलो भगवान शंकरको भक्ति गरेको छ, रावणले पनि त्यति नै ठूलो भक्ति गरेको छ, उनलाई जित्न सकिँदैन, तिमीले युद्ध नगर भनेर जब अगस्त्य मुनिजीले राम भगवानलाई सम्झाउनुहुन्छ त्यतिखेर भगवान रामले म एउटा क्षेत्रीको छोरो हुँ, मैले धर्मको रक्षा गर्नुपर्छ, किनभने आज उहाँहरू राम भगवानले के भन्नुहुन्छ भने इन्द्रजीत त्यति शक्तिशाली छ, रावण त्यति शक्तिशाली छ, विभीषण चिरञ्जीवी छ, कुम्भकर्ण शक्तिशाली छ भनेर आज मैले असत्यसँग हारेर सत्यको बाटोमा हिँडिन भने भोलि आउने भावी पिढीहरूले त सहज तरिकाले भक्ति गर्न पाउने छैनन्। आज त रावणले एउटा सीतालाई मात्रै हरेको छ र आउने दिनहरूमा यस्ता सीताहरू कति अपहरण हुन्छन्, तर मैले नै धर्मको रक्षा गरिन भने आउने समयले मलाई धिकार्नेछ, त्यसकारणले गर्दा हे अगस्त्य मुनि जीवहरू मलाई मार्गदर्शन गराउनुहोस्, मैले सत्यमाथि कसरी विजय प्राप्त गर्न सक्छु, धर्मको बाटोमा कसरी लाग्न सक्छु, रावणमाथि मैले कसरी विजयलाई प्राप्ति गर्न सक्छु, त्यो मार्ग मलाई बताउनुहोस्। हेर्नुहोस्, महापुरुषहरूले कहिले पनि पछि फर्किनु भएन, भोलि भनेको महापुरुषले मात्र देखेको हुन्छ, अरू कसैले पनि देखेको हुँदैन, किनभने त्रिकालदर्शी महापुरुष हुनुहुन्छ। त्यसकारणले गर्दा त्रेता युगमा पनि धर्मको लोभ भएको थियो, तब भगवान रामले एउटा मनुष्य

हामी बडे ज्ञानीहरूका मुखारविन्दबाट सुन्छौ, कुनै शास्त्रहरूमा पनि पढ्छौ, शास्त्रमा के लेखिएको छ भने जब पनि यो धरतीमा महापुरुषहरू आउनुहुन्छ उहाँहरूको भावना एउटै हुन्छ। कस्तो प्रकारको भाव हुन्छ भने कहिल्यै कतै दुःख नहोस्, सबले राम्रो सुबाटो लिउन्, बाँचुन जेलका सुखी रहेर पछिका देवता सरी भैरहन् भन्ने चिन्तन लिएर मानिजको वैकुण्ठ छाडिकन यस्ता दुःख उठाउने प्रभुजीमा लागोस् हाम्रो मन। त हेर्नुहोस् भगवानले त भक्तको खातिर त कस्तो कस्तो प्रकारको रूप धारण गरेर आउनुहुन्छ महापुरुषले, कहिले क्रोधी चोरी जंगली काई योगी खुनिँदै हुँदै अनेक प्रकारका दुःख सधैँ महापुरुषहरूले, त हेर्नुहोस् एउटा सत्यकै लागि अरू केहीको लागि होइन, त उहाँहरूले शरीर धारण गर्नु समय समय पर उहाँहरूले शरीर धारण गर्नुको कारण नै धर्मको रक्षा गर्नु, मानवको उद्धार गर्नु। र यस्तो युगहरूमा त भगवानले आफ्नो आफ्नो जस्तो प्रकारले द्वापर युगमा भगवान कृष्णले एउटा कस्तो प्रकारको दुःख उठाउनु भयो, दुर्योधनले कति दुःख दिएका थिए, त हेर्नुहोस् त्यतिखेर पनि धर्मको लोभ भएको थियो, र उता शिशुपालले पनि कति ठूलो तल्का मचाएको थियो भगवान कृष्णलाई कसैले चिनेन, चिन्नेले चिन्यो नचिन्नेले चिनेन, त महापुरुषले चाहे चिनोस् चाहे नचिनोस् त फेरि पनि भक्तको उद्धारकै लागि त कति दुःख कष्ट उठाएको हुन्छ। र भगवान कृष्णले त अझै स्पष्टै मात्रामा भनिसक्नु भएछ, हामीले सबैले गीता पढेका छौं, त भगवानले त भनिसक्नु भएको छ कि जब जब धर्मको हानि पापको वृद्धि बढ्छ, धर्मको लोभ हुन्छ, अतताईहरू फैलिनेछन्, त्यतिखेर म मनुष्य शरीर धारण गरेर आएर चाहिँ धर्मको स्थापना गर्छु, दुष्टहरूको संहार गर्छु। अनेक शास्त्रमा तपाईँ हामीले यही कुरा पाउँछौ, यस्तो कुनै युग थिएन जुन युगमा महापुरुषको जन्म नभएको होस्, र आज पनि कलियुगमा पनि कुनै न कुनै रूपमा महापुरुषले यो धरतीमा जन्म लिइसक्नु भएको छ। यो धरती आज महापुरुष बिना अधुरो छैन, तर अब हामीले आउने महापुरुषलाई कसरी चिन्ने भन्दा यो दुईटा आँखाको भरले हामी महापुरुषहरूलाई चिन्न सक्दैनौ। तर हामीले जब खोजी गर्छौ महाजनगता सपन्ता जो महापुरुषले हिँडेको बाटोमा हामी हिँड्छौ, र महापुरुषहरूले यही नै भन्नुभएको छ कि त्यो मार्गमा हामी हिँड्यौं भने अवश्य पनि धर्मको रक्षा हुनेछ। आज सबै युग भन्दा कलियुग कति धन्य छ, किनभने यो कलियुगमा पनि त महापुरुषको जन्म भएको छ। सत्य तेर्ता द्वापर युगमा जुन चिजलाई प्राप्त गर्नको लागि, जुन ज्ञानलाई प्राप्ति गर्नको लागि त हजार हजार वर्ष तपस्या गर्नु पर्थ्यो, हजार हजार वर्ष दान गर्नु पर्थ्यो, हजार हजार वर्षसम्म तीर्थ व्रत गर्नु पर्थ्यो। तर आज कलियुगमा सबैभन्दा सहज तरिकाले त हेर्नुहोस् कि हामीले शास्त्रमा पाए अनुसार पढे अनुसार सबैभन्दा सजिलो सुगम तरिकाले कुनै प्रकारको हजार हजार वर्ष तपस्या गर्नु पर्दैन कलियुगमा, जुन ज्ञानलाई प्राप्ति गर्नको लागि हजार हजार वर्ष दान गर्नु पर्दैन, हजार हजार वर्ष तीर्थ व्रत गर्नु पर्दैन। कलियुगमा क्षणभरको सत्सङ र नामको सुमिरनले त्यो जुन हजार हजार वर्ष गर्ने तपस्याको फल पाइन्छ भनिसकेपछि शास्त्रले त प्रमाणित गरेको रहेछ नि त, आज पनि कलियुगमा पनि महापुरुषको जन्म भइसकेको छ। तर हेर्नुहोस् हरयुगमा महापुरुषको जन्म हुनुको उद्देश्य नै एउटै हो, आत्मा ज्ञानको प्रचार गर्नु र सबैलाई सत्य मार्गतिर डोर्याउनु र सबैले सत्य मार्गतिर लगाउनु, मानवलाई नैतिकतामा राख्ने, सत्यको बाटोमा लैजाने। हेर्नुहोस् भगवान बुद्ध पनि जब आफ्नो समयमा आउनुभयो उहाँले पनि अङ्गुलीमाल जस्ता राक्षसहरूलाई त हेर्नुहोस् सही मार्ग देखाइदिनु भयो। जबसम्म धरतीमा महापुरुष आउनुहुन्न, किनभने जब महापुरुष आएको समयमा त त्यतिखेर दुष्टहरू पनि आएका हुन्छन्, भक्तहरू पनि आएका हुन्छन्, र कहिले पनि महापुरुषहरूले चाहिँ यो धरतीमा आइसकेपछि असत्यलाई अगाडि बढ्न दिनुहुन्न। तर तपस्या त उनीहरूले राक्षसहरू सबैले गरेका हुन्छन्, तर जहिले पनि सत्यमेव जयते सत्यकै विजय हुन्छ, त्यसको लागि महापुरुषले कति दुःख कष्ट गरेर भक्ति मार्गमा मानवलाई लगाउनको लागि, धर्मको रक्षा गर्नको लागि, समाजको उत्थान गर्नको लागि यो धरतीमा मनुष्य शरीर धारण गरेर आएर सबै समाजलाई मृत्युदेखि अमृततिर लैजानको लागि, अन्धकारदेखि प्रकाशतिर लैजानको लागि महापुरुषको यही एउटा सपना हो। र महापुरुष हिँडेको बाटोमा हामी हिँड्यौं भने तपाईँ हामीले पनि आफ्नो जीवनलाई महान र धन्य बनाउन सक्छौ। मनुष्य शरीरमा महापुरुष आउनु भएन भने अवश्य कुनै युगमा पनि फेरि

हामीले न भक्ति गर्न सक्छौ न कुनै कर्म गर्न सक्छौ, त्यसले गर्दा मानवलाई सही निर्देशन देखाउनको लागि सबै सुखी हुन्, सबै शान्तिले रहन्, सबै मेलमिलाप गरेर रहन् भन्ने भावना राखेर महापुरुषले यो धरतीमा जन्म लिएको हुन्छ र आज पनि यो धरती महापुरुष बिना अधुरो छैन। आज कुनै न कुनै रूपमा त्यस ज्ञानलाई प्रचार गर्नको लागि मानवलाई सत्य बाटो देखाउनको लागि आज यस धरतीमा पनि महापुरुषको जन्म भएको छ र धर्मको रक्षा गर्नकै लागि, धर्मको उत्थान गर्नकै लागि, सन्तहरूको रक्षा गर्नको लागि, भक्तहरूको रक्षा गर्नकै लागि महापुरुषहरूले यो धरतीमा जन्म लिएर आउनु भएको हुन्छ।

0: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
5: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
6: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
4: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: किसानहरूका लागि खुसीको खबर,
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दान। फोन नम्बर 0824600002 र मोबाइल नम्बर 9857723971।
9: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
10: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
13: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वांचल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।